0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधी खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
5: क्यापिटल FM 92.4, सेन्ट पर्सन टु युज।

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि, तीन चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन झन बढ्दै जान थाले.

0: पछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या 20/19 भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98 5 12 40 9 34
3: Capital FM 92.4 Saint Person to Use.

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
4: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ, र विज्ञहरू भन्छन् यी 3 चिज, हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल, नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: क्यापिटल FM 92.4, सेन्ट पर्सन टु युज।

0: सार्वजनिक स्थानमा सबैको बराबर अधिकार हुन्छ। त्यसैले विचार गरौं, तपाईँले गरेको धुम्रपान र मद्यपानले कतै अरूलाई त असर पुगेको छैन?
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: It's 4 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि, तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: क्यापिटल एफएम 92.4 सेन्ट पर्सन टु युज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: तपाईँहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ, र विज्ञहरू भन्छन् यी 3 चिज, हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेल रो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: Four megahertz.

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौं। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 5 p.m.
2: This time check is brought to you by Hi Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: Four megahertz.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: क्यापिटल FM 92.4 सेन्ट पर्सन्ट युज

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति प्रणाली मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
3: Samples and 92.4 MHz.

0: यात्रा तथा हुलमुलको अवस्थामा पाकेट मारदेखि सधैँ सावधान रहनुहोस्। कसैको विवरण अनुहारमा लेखिएको हुँदैन।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 6 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नमस्कार, क्यापिटल समाचारमा स्वागत छ। म मल्लिका थापा। शुरूमा मुख्य समाचारका शीर्षकहरू। विपदको शोकका बीच देशभर हरितालिका तीज मनाइयो। हुटेकोशी बाढ़ीका कारण यसपालिको तीज खल्लो। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित क्षेत्रमा उल्लासभन्दा आफन्त गुमाउनुको पीड़ा धेरै। बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। विपदपछिको उद्धार, राहत र तीनै तह बीचको समन्वयप्रति जनप्रतिनिधिद्वारा सरकारको प्रशंसा। धादिङको कृष्णवीर सड़क असोज एक गतेदेखि दुईतर्फी खुलाउने तयारी। अघिल्लो वर्षको तुलनामा ग्यासको आयात र बिक्री धेरै, बजारमा भने अभाव कायमै। उपभोक्ता लाइनमा लाल सागरको रणनीतिक टापु र मोचा बन्दरगाहमा हुथी विद्रोहीको कब्जापछि खाड़ी संकट चुलियो। साउदी अरबको तेल आपूर्ति ठप्प बन्दा ओमान वार्ता स्थगित। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनैतिक मोडमा, पुरस्कार वितरण समारोह नै विवादित।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटीएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: क्यापिटल समाचार। काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अन्य .com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। यस्तै क्यापिटल टीभी एसडी, क्यापिटल टीभी एसडी को फेसबुक पेज र युट्यूब च्यानलमा पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। उहाँले यो सोमबार पशुपतिनाथ मन्दिरमा भगवान शिवको विधिपूर्वक पूजा अर्चना गरी पुजारीबाट टीका एवं फूल प्रसाद ग्रहण गर्नुभएको हो। यस वर्षको हरितालिका तीज पर्व देशका विभिन्न स्थानमा श्रद्धा र औपचारिकताका साथ मनाइएको छ। हिन्दू महिलाहरूले भगवान शिव र पार्वतीको पूजा आराधना गरी व्रत बसेर यो पर्व मनाएका हुन्। काठमाडौँको पशुपतिनाथ सहित गोकर्णेश्वर, नागेश्वर, मखन महादेव र त्रिपुरेश्वर, भक्तपुरको विभिन्न स्थान र ललितपुरको सन्त

0: तानेश्वर जस्ता शिवालयहरूमा भक्तजनहरूको उपस्थिति रहे पनि विगतका वर्षहरू जस्तो तडक भडक र अत्यधिक भीड़भाड भने कमै देखिएको छ। तीजको व्रत समाप्त भएसँगै मंगलबार महिलाहरूले सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। यसैबीच भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण 1388 भन्दा बढ़ीले ज्यान गुमाएको र करिब 5,000 मानिस सम्पर्कविहीन भएको शोकका कारण यसपालिको तीज खल्लो र सादगीपूर्ण रह्यो। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित क्षेत्रमा उल्लासभन्दा आफन्त गुमाउनुको पीड़ा छाएको छ। धेरै दिदी बहिनीहरूले फजुल खर्च कटाएर राहत कोषमा सहयोग गर्दै तीजलाई पूजापाठ र औपचारिकतामा मात्र सीमित राखेका छन्। एक रिपोर्ट।
1: विगतका वर्षहरूमा तीज आउनु हप्तौं अघिदेखि नै सहर बजारमा रातो पहिरन, चुराको छनछन र पार्टी प्यालेसहरूमा दर खाने खुवाउने घम्साघम्सी शुरू भइसक्थ्यो। तर यस वर्ष परिस्थिति बिल्कुलै फरक र हृदय विदारक छ। भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी महाप्रलयले देशका विभिन्न भागलाई सोहोरेर लगेपछि यति बेला सिंगो मुलुक गहिरो शोकमा डुबेको छ। विपत्को यो महाविपत्तिमा 1388 जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै 5,000 नागरिक अझै बेपत्ता छन्। रसुवा, नुवाकोट, त्रिशुली लगायतका तटीय बस्तीहरू खण्डहर बनेका छन्। घटनाको झण्डै 20 दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा आफन्त गुमाएकाहरूको क्रन्दन रोकिएको छैन र खोज तथा उद्धारको काम अझै जारी छ। यस्तो संवेदनशील र दुःखद अवस्थामा पर्वका नाममा गरिने कुनै पनि भड्किलो प्रदर्शनले पीड़ितको घाउमा नुनचुक छर्कने काम मात्र गर्छ। तीजको संहारमै आएको बाढ़ीले नदी तटीय क्षेत्रका आमाहरूको काख र चेलीबेटीका सिउँदो रित्याइदिएको छ। विगतमा रातो पहिरनमा सजिएर गीतका भाकामा आफ्ना सुख दुःख साट्ने चेलीबेटीहरू आज पहिरो र बाढ़ीले छिन्न भिन्न पारेको आँगनमा उभिएर टोलाइरहेका छन्। कसैले परिवारको पालन पोषण गर्ने मूली गुमाएका छन् त कसैले काखको अबोध सन्तान। विस्थापित बनेका सयौं परिवारहरू अस्थायी त्रिपाल मुनि भोग शोक र चिसोमा दिन काट्न बाध्य बनेका छन्। चाडपर्वले दिलाउने उल्लास भोटेकोशीको धमिलो बहावले बगाएर लगेपछि ती बस्तीहरूमा न त तीजको रौनक छ न दरको उत्साह छ। केवल आफन्त गुमाउनुको कहिल्यै नमेटिने पीड़ा र रित्तिएका उजाड आँगनहरू छन्। यस्तो अवस्थामा काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न शिवालयहरू गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरको मखन महादेव, डोलेश्वर र त्रिपुरेश्वरमा पुग्ने भक्तजनहरूले तीजलाई पूजापाठ र औपचारिकतामा मात्र सीमित राखेका छन्। विगतका वर्षहरूमा जस्तो मन्दिर परिसरमा नाचगान र चहल पहल देखिँदैन। एकातिर गाउँघरमा आफन्त गुमाएका पीड़ितहरू त्रिपाल मुनि आँसु बगाइरहने र अर्कातिर शहरमा भव्य पार्टी, गहनाको प्रदर्शन र तडक भडक गर्नु मानवीय संवेदना विपरीतको कार्य हो। पीड़ामा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको भावनामाथि चोट नपुर्याउनका लागि यो वर्ष तीजलाई सरल, भद्र र सात्विक रूपमा मनाउनु नै समाजको उत्तरदायित्व बन्छ। सकारात्मक कुरा त के छ भने यो विपदको घड़ीमा धेरै सजग नागरिक र दिदीबहिनीहरूले उदाहरणीय कदम चालेका छन्। महँगा साड़ी, सुनका गहना र पार्टी प्यालेसका फजुल खर्च कटाएर धेरै महिला समूह तथा व्यक्तिहरूले यो रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गरेका छन्। आफ्नो तीजको खर्च कटाएर संकटमा परेका बाढ़ी पीड़ितलाई सहायता पठाउनु नै यो वर्षको सबैभन्दा ठूलो पूजा र साँचो नारी शक्तिको अनुपम उदाहरण बनेको छ। देखावटी तडक भडकलाई त्यागेर विपदमा परेकाहरूप्रति सहानुभूति दर्शाउनु नै अहिलेको समयको माग हो। विपदका कारण देशका हजारौं नागरिकले ओत लाउने छानो र गाँस खुसिएको बेला हाम्रा चाडपर्वहरूले प्रदर्शन होइन करूणा र बन्धुत्वको सन्देश दिनुपर्छ। भोटेकोशी र त्रिशुलीको प्रलयले दिएको चोट हाम्रा नेपाली समाजका साझा घाउ हुन्। त्यसैले चाडपर्व मनाउँदै गर्दा छिमेकीको आँगनमा बगिरहेको आँसु र पीड़ालाई बिर्सिनु हुँदैन। उत्सव र खुशीका नाममा गरिने भड्किला कार्यक्रमहरूलाई रोकेर पीड़ितहरूप्रति अझ बढ़ी संवेदनशील बन्नु र उनीहरूको पुनस्थापनामा हातेमालो गर्नु नै तीज पर्वको वास्तविक सार्थकता र मानवता हुनेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापना र सुरक्षित बस्ती विकासका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बागमती प्रदेशका मुख्यमन्त्री, सांसद तथा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका 14 स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएको छलफलमा उहाँले तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नभएकोले खेतीयोग्य जमिन जोगाउँदै सुरक्षित स्थानमा वैज्ञानिक स्थानान्तरण गरिने स्पष्ट पार्नुभएको छ। यसका लागि उपयुक्त जग्गा पहिचान गरी सिफारिश गर्न उहाँले स्थानीय तहलाई आग्रह गर्नुभएको छ। साथै सड़क सञ्जाल छिट्टै सञ्चालनमा ल्याइने उहाँको भनाइरहेको छ। छलफलमा जनप्रतिनिधिहरूले विपद पछिको उद्धार, राहत र तीनै तहबीचको समन्वयप्रति सरकारको प्रशंसा गरेका छन्। उनीहरूले बेपत्ताको खोजी, महामारी रोकथाम, सड़क खुलाउने कार्यका साथै गैर सरकारी संस्थाका आश्वासनमाथि निगरानी राख्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083का अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल अधिकारको सम्मान, संरक्षण र प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, संचार जगत तथा सम्पूर्ण सरकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ। यस वर्ष बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको छ। यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड़ दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। यसैबीच महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले भोटेकोशी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्रीवादीले भोटेकोशी बाढ़ीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताउनु भएको हो। परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाईमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर र बढ्दो विपद जोखिम बारे छलफल गर्नको लागि मुस्ताङको घर पझोङ गाउँपालिकामा दुई दिने घर पझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सञ्चालन हुँदैछ। भदौ 30 र 31 गते आयोजना हुने यस सम्मेलनमा भाग लिनको लागि देशभरका स्थानीय तहका जनप्रतिनिधिहरू मुस्ताङ पुग्दैछन्। हालै भोटेकोशीमा आएको महाप्रलय र विक्रमसम्म 2080 कागबेनीमा आएको विनाशकारी बाढ़ी जस्ता हिमाली क्षेत्रका आकस्मिक विपदलाई केन्द्रमा राखेर सम्मेलनमा गहन बहस हुनेछ। कार्यक्रममा जलवायु नीति, जलविद्युत, पर्यटन, स्थानीय सरकारको भूमिका र जलवायु वित्तका अवसर तथा चुनौतीबारे प्राविधिक सत्रहरू सञ्चालन गरिनेछन्। सम्मेलनको पहिलो दिन प्रधानमन्त्रीको शुभकामना सन्देश प्रस्तुत हुनेछ भने विभिन्न विषयगत विज्ञहरूले गण्डकी प्रदेश तथा राष्ट्रिय स्तरको जलवायु परिदृश्यबारे प्रस्तुति दिनेछन्। दोस्रो दिन वृक्षारोपणसँगै घरपझोङ घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ। यो सम्मेलनले हिमाली बस्तीको सुरक्षा र नीति निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ। हिमनदीहरू तीव्र गतिमा पग्लिने, हिमनदी जन्य तालहरू थप अस्थिर बन्ने र हिमालहरूको निगरानीमा बढ़दो खाडल देखिने क्रमसँगै हिमालय क्षेत्र खतरनाक अवस्थातर्फ अघि बढ़िरहेको अध्ययनले देखाएको छ। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढ़ीले 1300 भन्दा धेरै मानिसको ज्यान लिनुका साथै व्यापक विनाश निम्त्याएको घटना लगत्तै यी निष्कर्षहरू सार्वजनिक भएका प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसले तीव्र गतिमा परिवर्तन भइरहेको हिमालय क्षेत्रको वातावरणबाट उत्पन्न बढ़दो जोखिमलाई उजागर गरेको छ। एकीकृत पर्वतीय पहल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र सिमोड र जीवी पन्त राष्ट्रिय हिमालयन वातावरण संस्थानको प्राविधिक योगदानमा तयार पारिएको विश्वव्यापी परामर्श संस्था सिस्टेमिकको प्रतिवेदनले हिमनदीहरू अहिले एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका उल्लेख गरेको छ। तर प्रतिवेदनका अनुसार हिमालय काराकोरम क्षेत्रमा रहेका अनुमानित 40,000 हिमनदी मध्ये 21 मात्र विस्तृत र निरन्तर रूपमा निगरानी भइरहेको छ। प्रतिवेदन अनुसार तीव्र गतिमा हिउँ पग्लिँदै जाँदा हिमतालहरूको आकार बढ़िरहेको छ र हिमताल फुट्ने खतरा बढ़िरहेको छ। साथै तापक्रम वृद्धिले पर्माफ्रस्ट अर्थात तापक्रम बढ्दा पग्लन सक्ने वर्षभरि जमेर रहेको जमिन तथा अग्ला पहाड़ी भिरालोहरूलाई अस्थिर बनाइरहेको छ, जसले गर्दा एकपछि अर्को गर्दै आउने विपदको जोखिम बढ़िरहेको छ। पोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय गौरव आयोजना राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढ़ी तथा धादिङ, गोर्खा र रसुवाका पालिकाहरू बाढ़ीबाट धेरै प्रभावित भएका छन्। यस्तै पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान रहेको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड आउँदो असोज 1 दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। यस्तै बाढ़ीले 69 किलोमिटर सड़क र 41 पुलमा क्षति पुर्याएपछि सरकारले तीव्र गतिमा पुननिर्माण अघि बढ़ाएको छ। तावी खोला, परिवा भीर र कृष्ण भीर खण्डमा नयाँ ट्र्याक खोलेर यातायात सहज बनाइएको छ। चीनको सहयोगमा रसुवागढ़ी नाका जोड्न दशै अगावै सड़क खुलाउने प्रयास जारी रहेको छ। एक रिपोर्ट।
2: हिबदो 10 भोटेकोशी नदीमा आएको भीषण र विनाशकारी बाढ़ीले मुलुकको सड़क यातायात र भौतिक पूर्वाधार क्षेत्रमा अभूतपूर्व क्षति पुर्याउँदै जनजीवनलाई पूर्ण रूपमा अस्त व्यस्त बनाएको छ। यस प्राकृतिक विपत्तिका कारण मुख्य राजमार्ग तथा सहायक सड़क खण्डहरू गरी करिब 69 किलोमिटर सड़क क्षेत्र गम्भीर रूपमा प्रभावित बनेको छ भने त्यसमा 55 किलोमिटर सड़क खण्ड त पूर्ण रूपमा ध्वस्त नै भएको थियो। विशेष गरी र नुवाकोट जिल्लाका विभिन्न भौगोलिक क्षेत्रहरूमा मात्रै करिब 41 किलोमिटर सड़क बाढ़ीको तीव्र बहावले बगाएर लगेको थियो भने विभिन्न नदी तथा खोलाहरूमा निर्माण गरिएका 41 पक्की मोटरेबल पुलहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त हुन पुगेका थिए। पुल र सड़क जगैदेखि भत्किएका कारण ती दुर्गम तथा हिमाली क्षेत्रहरू राष्ट्रिय सड़क सञ्जालबाट पूर्ण रूपमा विच्छेद भई स्थानीय नागरिकको आवतजावत, खाद्यान्न आपूर्ति र आपतकालीन सेवा ठप्प बन्न पुगेका थिए। यस्तो भयावह र विषम परिस्थिति उत्पन्न भए लगत्तै सरकारले क्षतिग्रस्त सड़क सञ्जाल र बगेका पुलहरूको द्रुत गतिमा पुननिर्माण तथा मर्मत सम्भार गरी यातायात व्यवस्था सुचारू गर्न आफ्ना सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गर्यो। सरकारले नुवाकोटको देवीघाट स्थित तादी खोलामा उच्च प्राथमिकताका साथ काम शुरू गर्यो, जुन मात्र 5 छोटो समय अवधिभित्रै एक्रो ब्रिज ढलान तथा निर्माण सम्पन्न गरी सड़क सम्पर्क पुनः स्थापित गर्न सफलता हासिल गर्यो। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत अत्यन्तै जोखिमपूर्ण मानिएको परेवा भीर खण्डको सड़क बाढ़ीले पूर्ण रूपमा बगाएपछि प्राविधिक टोलीले कड़ा मेहनतका साथ 70 मिटर नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याएको छ भने शीतल बजार क्षेत्रमा पनि चट्टानहरू विस्फोट गर्दै नयाँ वैकल्पिक ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अघि बढ़ाइएको छ। यस्तै सड़क भाँसिएर लामो समयदेखि पूर्ण रूपमा अवरूद्ध बनेको कृष्ण भीर खण्डमा पनि 12 भारी मेसिनहरू निरन्तर परिचालन गरी 252 मिटर लम्बाईको नयाँ ट्र्याक निर्माण कार्य सम्पन्न गरिएको छ। उक्त कृष्ण भीर खण्डमा हाल सड़कको ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने कार्य भइरहेको छ भने दुई लेनको सड़क सञ्चालन योग्य बनाउन र आंशिक रूपमा यातायात सञ्चालन गर्न गरिएको परीक्षण समेत पूर्ण रूपमा सफल भएको छ। परीक्षण निरीक्षणका क्रममा काठमाडौँबाट चितवनतर्फ बुलेट सवारी साधन सहित 20 सवारी साधन र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारी साधनलाई सफलतापूर्वक पार गराइएको छ। अब उक्त खण्डमा ग्राभलिङको काम सकेर बढ़ीमा 3 दिन भित्रै दोहोरो सवारी साधन पूर्ण रूपमा सञ्चालन गर्ने गरी द्रुत गतिमा काम भइरहेको छ। भदौ 14 गते भाँसिएको कृष्ण भीरको सड़कमा 7 दिनको निरन्तर प्रयासपछि डाइभर्सन ट्र्याक खोल्न शुरू गरिएको थियो, जहाँ प्राविधिकहरूले सब ग्रेड तयार गरी रोलिङको काम गरिरहेका छन्। उता बाढ़ीका कारण ध्वस्त बनेको उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढ़ीलाई नै पुनः नाका बनाउने गरी चीन सरकार तयार भएपछि साबिकै स्थानबाट व्यापारिक आवतजावत र संचार शुरू गर्ने पक्का भएको छ। चीनले आफ्नो क्षेत्रमा सड़क निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरिसकेकाले रसुवागढ़ीदेखि स्याफ्रु बेसीसम्मको सड़क खण्ड पनि चीनकै प्राविधिक तथा वित्तीय सहयोगमा निर्माण गरिदिन नेपाल सरकारले चीन समक्ष औपचारिक रूपमा अनुरोध गरेको छ र उक्त प्रस्तावमा चीन सरकार पनि सकारात्मक देखिएको छ। नेपाल सरकार आफैले पनि क्षति भएका उत्तर गया क्षेत्रका सड़क खण्डहरू द्रुत गतिमा खोलेर स्थानीय स्कूलसम्मको पहुँच स्थापित गरिसकेको छ, जसको स्थानीयवासीले खुलेरै प्रशंसा गरेका छन्। सरकारले आगामी 10 अगावै नाका जोड्ने स्पष्ट लक्ष्यका साथ गल्छी र सुवागढ़ी सड़क खण्डमा 15 भन्दा बढ़ी भारी मेसिनहरू परिचालन गरी नयाँ ट्र्याक खोल्ने कार्यलाई दिन रात नभनी अगाडि बढ़ाएको छ। रातामाटी, देवीघाट, विदुर र बेत्रावती लगायतका क्षेत्रमा सड़क सफा गर्ने र ट्र्याक खोल्ने काम भइरहेकोमा बेत्रावती तर्फ 9.5 किलोमिटर ट्र्याक खोलिसकिएको छ भने बाँकी 500 मिटरमा काम जारी छ। साथै खोलाको खोलामा 70 मिटर लामो बेली ब्रिज राख्ने तयारीका साथ महादेव फाट 26 सड़कको पुननिर्माण र मर्मत तीव्र पारिएको छ। सरकारले सड़कलाई चरणबद्ध रूपमा माथि तर्फ जोड्ने योजना बनाएको छ, जस अन्तर्गत पहिलो चरणमा नुवाकोट रसुवा सड़क सम्पर्क जोड्ने, दोस्रो चरणमा स्याफ्रुबेसीमा भोटेकोसी र सिलिमे खोलामा बेली ब्रिज राख्ने र तेस्रो चरणमा स्याफ्रुबेसीदेखि टिमुरे तर्फ जाने 16 किलोमिटर सड़क जोड्ने तयारी छ। तर यति धेरै सकारात्मक र प्रशंसनीय कार्यहरू भइरहँदा अर्कोतर्फ धादिङको फुर्के खोलामा भने रहेको पक्की मोटरेबल पुल बाढ़ीले बगाएपछि जिल्लाको सदरमुकाम धादिङ बेसी सहित 8 स्थानीय तहको राष्ट्रिय राजमार्गसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको तर्फ भने सरकारको ध्यान पुग्न सकेको छैन। विपत्तिको 18 दिन बितिसक्दा पनि सदरमुकामलाई संघीय राजधानीसँग जोड्ने तर्फ कुनै चासो नदेखाइनु र प्राथमिकता केवल मुख्य राजमार्ग र नाकामा मात्र सीमित राख्नुले भने नागरिकमा तीव्र असन्तोष पैदा भएको छ। तर यस्तो विषम परिस्थितिमा संघीय सरकारको मात्र मुख नताकी प्रदेश र स्थानीय सरकारले पनि आफ्नै स्रोत साधन र सामर्थ्य परिचालन गरी वैकल्पिक वा अस्थायी मार्ग निर्माणमा तत्काल ठोस र प्रभावकारी कदम चाल्न अत्यन्तै आवश्यक देखिन्छ।
0: पोहोर, साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 सिलिण्डर बिक्री भएको तथ्याङ्क रहेको छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर बजारमा पठाइएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ताले ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत रहेको छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। तपाईं क्यापिटल एफएम क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। यस्तै क्यापिटल टीभी एचडी, क्यापिटल टीभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: हिमाल वरिपारी
2: नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनमा चिनिया राष्ट्राध्यक्ष शी जिनफिङले ब्रिक्स राष्ट्रहरूलाई चार महान अग्रणी बन्न आह्वान गर्दै वृहत ब्रिक्स सहकार्य उच्च गुणस्तरीय विकासको नयाँ चरणमा प्रवेश गरेको घोषणा गर्नुभएको छ. सम्मेलनमा उहाँले ग्लोबल साउथको शक्ति सुदृढ गर्न चार बुदे प्रस्ताव र कृत्रिम बुद्धिमत्ता डिजिटल उद्योग तथा प्रविधि सहित ब्रिक्स सहकार्य गहन बनाउन पाँच बुदे पहल प्रस्तुत गर्नुभएको छ. विश्वको आधा जनसंख्या र 30% आर्थिक उत्पादन ओगटेको ब्रिक्सको आगामी 19 शिखर सम्मेलन चीनले आयोजना गर्दै आएको छ चीनले आयोजना गर्ने भएको छ. यस सहकार्यले ग्लोबल साउथको एकता, आत्मनिर्भरता र विश्वव्यापी विकासलाई नयाँ शक्ति दिने अपेक्षा गरिएको छ. सन् 2026 को चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलालाई जी हेल्थकेयर र स्नाइडर इलेक्ट्रिक जस्ता विश्वविख्यात कम्पनीहरूले चीनमा उत्पादित उच्च स्तरीय डिजिटल समाधानहरू प्रदर्शन गरेका छन्. 90 देशका 400 भन्दा बढी फर्च्युन 500 कम्पनी सहभागी यस मेलामा 1,200 भन्दा बढ़ी उपलब्धि हासिल भएका छन्. विश्वको दोस्रो ठूलो सेवा व्यापार राष्ट्र चीनको सेवा आयात निर्यात चालू वर्षको पहिलो 7 महिनामा 8.3% बढ़ेको छ. कृत्रिम बुद्धिमत्ता र नवप्रवर्धनमा आधारित चाइना सर्भिसले विदेशी कम्पनीहरूलाई नयाँ प्रेरणा दिएको छ. सन् 2030 1,000 खर्ब युआनको सेवा क्षेत्र बनाउने लक्ष्य राखेको चीनले खुलापन र बजार पहुँच विस्तार गर्दै विश्व व्यापारलाई थप लाभान्वित बनाइरहेको छ. ईरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर स्थित रणनीतिक रूपमा महत्वपूर्ण मोचा बन्दरगाह र बाब अल मानदेव जलमार्गको टापुमाथि कब्जा जमाएपछि खाड़ी क्षेत्रमा शक्ति सन्तुलन डगमगाएको छ. होर्मुज जलमार्ग पहिले नै बन्द रहेको अवस्थामा हुथीको आक्रमणपछि साउदी अरबले लाल सागरतर्फ जाने आफ्नो मुख्य तेल पाइपलाइन समेत बन्द गर्नु परेको छ. यस संकटका कारण साउदीको तेल आपूर्ति ठप्प भएको छ भने ओमानमा हुने भनिएको खाड़ी मुलुक र इरानका विदेश मन्त्रीहरू बीचको कूटनीतिक वार्ता स्थगित भएको छ. संयुक्त राष्ट्रसंघका अनुसार भदौ यता शुरू भएको यस लड़ाईले 82,000 भन्दा बढ़ी मानिस विस्थापित भइसकेका छन्. साउदी अरब र इरान बीचको प्रोक्सी वारका रूपमा हेरिएको यो युद्धले विश्वव्यापी व्यापार र तेल आपूर्तिमा ठूलो असर पुर्याएको छ. दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकालाई 72 रनले हराउँदै महिला एसिया कप जितेको भारतीय टोलीले ट्रफी लिन अस्वीकार गरेपछि पुरस्कार वितरण समारोह नै विवादित बनेको छ. भारत र पाकिस्तान बीचको कूटनीतिक तनावका कारण भारतीय टोलीले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष एवं पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीको हातबाट उपाधि नलिने निर्णय गरेको हो. भारतीय मुख्य प्रशिक्षक अमोल मजुमदारका अनुसार यो निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईको रहेको छ. यस विवादका कारण समारोह 45 मिनट ढिलो भएको थियो भने विजेता भारतीय टोलीलाई पदक वा ट्रफी बिना नै कार्यक्रम समाप्त गरिएको छ. पाकिस्तानले भने यस कदमलाई खेल भावनाको विपरीत भन्दै आलोचना गरेको छ. खेल समाचार सँगै अहिलेलाई क्यापिटल समाचार सकियो. अन्त्यमा मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक. विपदको शोकका बीच देशभर हरितालिका तीज मनाइयो. भोटेकोशी बाढ़ीका कारण यसपालिको तीज खल्लो. रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित क्षेत्रमा उल्लास भन्दा आफन्त गुमाउनुको पीड़ा धेरै. बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता. विपदपछिको उद्धार, राहत र तीनै तहबीचको समन्वय प्रति जनप्रतिनिधिद्वारा सरकारको प्रशंसा. धादिङको कृष्णवीर असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी. अघिल्लो वर्षको तुलनामा ग्यासको आयात र बिक्री धेरै. बजारमा भने अभाव कायमै. उपभोक्ता लाइनमा लाल सागरको रणनीतिक टापु र मोचा बन्दरगाहमा हुथी विद्रोहीको कब्जापछि खाडी संकट चुलियो। साउदी अरबको तेल आपूर्ति ठप्प बन्दा ओमान

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: प्रश्न सटीक सफा जवाब एउटा सिधापनको खोज सिधा कुरा
1: नमस्कार कार्यक्रम सिधा कुरामा यहाँलाई हार्दिक स्वागत छ म विमल थापा कार्यक्रम सिधा कुरा तपाईँले काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्च कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्च मोरङ गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्च पोखरा सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैपटक सुनिराख्नु भएको कार्यक्रम सिधा कुरा cfmoney.com र रेडियो सारङ्गी .com अनि हाम्रा सामाजिक सञ्जालबाट पनि एकैपटक सुन्न सक्नुहुनेछ। कार्यक्रम सिधा कुरामा समसामयिक विषयवस्तुमा केन्द्रित रहेर हामी नियमित रूपमा संवादमा जोडिरहेका छौँ र आजको श्रृङ्खलामा पनि यो पछिल्ला विकसित घटनाक्रमकै बारेमा हामी चर्चा गर्छौँ। खास गरी सरकारले चालिरहेका कदमहरूका बारेमा एउटा पक्षहरू आएको छ भने पछिल्लो समयमा यो जनतासँग प्रत्यक्ष रूपमा जोडिएका जनताले उपभोग्य सामग्रीहरू खास गरी ग्यास चिनी लगायतका अन्य उपभोग्य सामग्रीहरूको अभाव जसरी सिर्जना भएको छ हुन त गएको यो भाद्र 10 गते जुन खालको एउटा विपत्ति हामीले बेहोर्यौँ त्यसको कारणले केही राजमार्गहरू काठमाडौँसँग जोड्ने राजमार्गमा अवरोध आइसके पछाडि यो खालको सङ्कट निम्तिएको भनेर भनिएको छ। तर कतिपय चाहिँ यस्तो पनि देखिएको छ कि कतै यहाँ चाहिँ कृत्रिम अभाव त सिर्जना गरिएको छैन, जबरजस्ती यो खालको अभाव सिर्जना गर्न खोजिएको त छैन, त्यो पनि कता कता देखिएको छ। कि यो विषय चाहिँ किन मैले उठाइरहेको भने यस अगाडिका आपूर्ति मन्त्री उद्योग मन्त्रीले चाहिँ एक खालको उहाँले गुनासो गरेर राजीनामा दिनुभयो जहाँ चाहिँ व्यापारीहरू र कर्मचारीहरूले पनि सहयोग नगरेको कारणले ग्यासको चाहिँ यहाँ सहज आपूर्ति हुन सकिरहेको छैन, व्यवस्थापन गर्न सकिएको छैन भनेर उहाँले राजीनामा दिइसके पछाडि अब नयाँ उद्योग मन्त्रीले शपथ लिएर उहाँ अगाडि बढिराख्नु भएको देखिन्छ। यद्यपि सरकारले जहाँ एउटा कृष्ण बिरमा राजधानी जोड्ने एउटा राजमार्गमा जुन अवरोध सिर्जना भएको थियो त्यो अवरोधलाई छिचोल्ने काम गरेको छ। छोटो समयमै उसले हिजो एउटा प्रारम्भिक हिसाबले चाहिँ अब यातायात सुचारु गर्नको लागि उसले आफ्नो एउटा ट्र्याक सञ्चालन गरिसकेको पनि देखिन्छ। यसलाई सकारात्मक ढङ्गले पनि

0: सकिएला। यो सँगसँगै बाढी पीडितहरूको लागि सरकारले चालिरहेको इनिसिएटिभ कस्तो छ त्यो विषयमा अब विभिन्न खालका टिकट टिप्पणीहरू त भएको देखिन्छ। खास गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने आक्रामक ढंगले अहिले सरकारको विरोध गरिरहेको छ, यो कतिको सान्दर्भिक हो। उसले यति विघ्न भनेको देखिन्छ कि सरकारले गरिरहेका हरेक कदमहरू चाहिँ यो खास गरी प्रविधिको प्रयोग गरेर उसले एआईको प्रयोग गरेर गरिदिएको हो, यो केही पनि भएको छैन भनेर उहाँको दावी देखिन्छ। खास गरी पूर्व प्रधानमन्त्रीले स्वयंले पनि त्यो भन्नुभएको छ, सम्बन्धित नेतागणहरू खास गरी नेकपा एमालेका जिम्मेवार नेताहरूले पनि त्यो भनिरहेको जस्तो देखिन्छ। यो अहिले पछिल्लो घटनाक्रममा चाहिँ प्रमुख प्रतिपक्ष भन्दा पनि अहिले प्रतिपक्षमा रहेको नेकपा एमाले किन आक्रमक भइरहेको छ, ऊ स्वयं आफै पनि एउटा समस्यामा जकडिएको देखिन्छ। किनकि उहाँहरूको नेतृत्व रूपान्तरणको विषय, पुनर्गठन पार्टी पुनर्गठनको विषय जसरी उठिरहेको छ त्यहाँ पनि विभिन्न खालको विवादहरू सिर्जना भएको छ, त्यसले निर्खेल पाएको अवस्था छैन। यद्यपि अहिले पछिल्ला दिनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ उहाँ सार्वजनिक रूपमा विभिन्न खालका टिकट टिप्पणीहरू गरिरहेको देखिन्छ। अब यो चाहिँ किन देखिएको हो एउटा यो विषय पनि छ, र पछिल्लो समयमा समयले भ्यायो भने भर्खरै अब भारतमा सम्पन्न भएको यो ब्रिक्स सम्मेलनमा नेपालको सहभागिताको सन्दर्भ जसरी उठ्न खोजेको छ, यो कतिको औचित्य छ अथवा यो यहाँ सहभागिताको प्रसङ्ग खास गरी अब हामी नेपाल त्यसको सदस्य राष्ट्र नभएको हुनाले पनि त्यहाँ सहभागिता कतिको जरुरी थियो अथवा कतिको सम्भावना थियो, यहाँ ब्रिक्स सम्मेलनमा उठेका विषयवस्तुहरूको नेपाल विषय कतिको प्राथमिकतामा पर्न सक्छ, यो विषय पनि अब उठिरहेको देखिन्छ। प्रतिपक्षले यो विषयलाई बढी उठाइरहेको जस्तो देखिन्छ। यो कतिको सान्दर्भिक हो सबैले भएको खण्डमा हामी त्यो पनि कुराकानी गर्नेछौँ। हामीसँग हुनुहुन्छ एकजना विश्लेषक अधिवक्ता सुशील शर्मा सापकोटा, अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग संवादमा जोडिँदैछौँ। सापकोटा सर, यहाँलाई स्वागत छ कार्यक्रम सिधा कुरामा। मैले केही पृष्ठभूमिमा जोडेँ, खास गरी अब यो पछिल्ला सन्दर्भहरूलाई अलिकति जोडिरहेको थिएँ। मैले प्रारम्भ चाहिँ यसरी गरौँ, जस्तो पछिल्लो समयमा जुन खालको राजधानीमा चाहिँ जुन खालको उपभोग्य सामग्रीहरूको जुन अभाव देखिएको थियो खास गरी ग्यासको, यो आपूर्ति व्यवस्थापन गर्न नसक्दाखेरि चाहिँ सरकारका जिम्मेवार मन्त्रीले राजीनामा पनि दिनुभयो। उहाँले एउटा आरोप पनि लगाउनु भयो कि कर्मचारी र खास गरी व्यापारीहरूले चाहिँ मलाई साथ दिएनन् भनेर भन्नुभयो। यो कतिको लजिक हो, तपाईँलाई कस्तो यो सान्दर्भिक लाग्छ अथवा असान्दर्भिक ढङ्गले मन्त्रीका टिप्पणी आएर उहाँले राजीनामा दिनुभयो, तपाईँलाई कतिको यो के लाग्छ यो विषयबाट? मलाई त्यहाँबाट सुरुवात
1: यस्तो हुन्छ, हामीले जिम्मेवारीमा बसेपछि जिम्मेवारी बोध गर्नुपर्छ। यो विधिको शासन हो, यहाँ मैले काम गर्न सकिनँ वा प्रणालीले मलाई सहयोग गरेन भन्ने कारणले गर्दाखेरि हामी जिम्मेवारी पनि उन्मुक्ति पाउन सक्दैनौँ। हेर्नुहोस्, त्यसो हुँदाखेरि जहाँसम्म मन्त्रीले राजीनामा गर्नुभयो, राजीनामा गरेको भोलिपल्ट नयाँ मन्त्री नियुक्ति हुनुभयो, उहाँ आउने बित्तिकै सबैतिर कालाबजारी खोज्दाखेरि चाहिँ कम्तीमा पनि 1200 सिलिन्डर बरामद भए, 324 एकाउन्ट बरामद भयो भन्ने हामीले समाचारमा हेरौँ। हेर्नुहोस्, त्यसो हुँदाखेरि यसमा हामीले के मानौँ भने जिम्मेवारी बोध गर्नु र कार्य गर्ने क्षमता, अरू दुईवटा फरक कुरा हुन्छ। हेर्नुहोस्, कार्य जिम्मेवारी सहितको कार्य गर्ने क्षमता हामीमा छैन भने देश आज यहाँसम्म पुग्नुको कारणै त्यही हो। हेर्नुहोस्, यहाँ कोही पनि व्यक्तिको पछाडि लागेर को व्यक्तिले भन्ने भन्दाखेरि पनि काम कस्तो भयो र के काम हुँदैछ भन्ने कुरा ध्यान ल्याउनुपर्छ। र यसमा मन्त्रीको टिप्पणी जुन भयो, त्यो टिप्पणी चाहिँ उहाँले गरेको कुरामा म चाहिँ सहमत राख्न सकेन। हेर्नुहोस्, संयन्त्र चलाउन सक्नुपर्छ, राज्य संयन्त्रका
0: उहाँले टिप्पणी गर्नुभयो, त्यसो अरूलाई आरोप लगाउनुभयो,
1: हो आफ्नो आरोप लगाएर उन्नति गर्न पाइँदैन। मैले काम गर्न सकिनँ भने त्यो पदमा बस्ने हैसियत म राख्दिनँ, यो जनताको पद हो, यो देश जनताले आफ्नो जिम्मेवारीबाट महसुस गर्न सक्नुपर्छ सुविधा। त्यसो हुँदाखेरि उहाँले अभिव्यक्ति अर्कालाई लगाएर आरोप लगाएर भन्दाखेरि पनि मैले कहाँनिर काम गर्न सकिनँ र गलत कहाँनिर भयो भन्ने कुरा आकलन गर्न सक्नुपर्छ। को कर्मचारीले टेरेन, उहाँलाई कर्मचारी प्रशासनबाट सहयोग भएर भन्ने कुरा पनि गर्नुभयो उहाँले, कसले टेरेन त? उहाँलाई नटेरेको व्यक्ति हो भने फलाना व्यक्तिलाई मैले निर्देशन दिएको चाहिँ टेरेन भनेर भन्नु भएन उहाँले। भन्दाखेरि मैले मेरो काम जिम्मेवारी बोध गर्न नसक्नुको कारण अर्काको टाउकोमा पेर्स्याएर हुँदैन। हेर्नुहोस्, त्यसो हुँदाखेरि होला यो व्यवस्थामा यहाँ भ्रष्टाचार छ, यहाँ जर्जरीको अवस्था छ, यहाँ कालाबजारी व्यक्त छ, यहाँ लाभमुखी व्यक्तिहरूको संख्या बढी छ, जनताको सुविधाभन्दा लाभ आर्जन गर्ने व्यक्तिको संख्या बढी छ, तर त्यसको अर्थ चाहिँ त्यो समूहले गर्दा मैले काम गर्न सकिनँ भनेरै यो सत्तामा नयाँ सरकार आएको। हेर्नुहोस्, हिजोको व्यवस्थामा त्यो भएन भने जनताले नयाँ मत दिएका हुन् र तपाईँ नयाँ जनमत लिएर आउँदाखेरि पनि कार्य जिम्मेवारी वहन गर्न सक्नुहुन्न भने तपाईँ हिजोको पुराना नेता र तपाईँमा के फरक रहेको छ? मेरो निवेदन यहाँनिर, त्यसो हुँदाखेरि कुनै पनि जिम्मेवारी वहन गरेर पदमा कि म जानु हुँदैन, गइसके पछाडि त्यसका कमजोरी कहाँ छन् र कुन कमजोरीबाट हामीले आकलन गरेर जनतालाई सेवा दिन सक्छौँ भन्ने कुरा चाहिँ ममा क्षमता हुनुपर्छ। यदि छैन भने अर्कालाई दोष लगाएर उन्मुक्ति पाइँदैन।
0: यो जस्तो उहाँले जाँदा जाँदै जुन खालको चाहिँ अभिव्यक्ति दिनुभयो यसमा अब विमति राख्न सकिने थुप्रै ठाउँहरू छन्, तर यो उहाँले भनेको जस्तै चाहिँ हुन सक्छ तपाईँलाई त्यस्तो लाग्छ? कर्मचारीले नचाहँदैमा अथवा कुनै एउटा व्यापारीले नचाहँदैमा यो राज्यका संरचनाहरू नै ध्वस्त बनाइदिन सक्दो रहेछ, त्यस्तो देखिन्छ अहिले?
1: त्यो चाहिँ सक्छ। किन भन्नुहुन्छ भने न जिम्मेवारी बहन गरेर तिनीहरूलाई नियन्त्रण गर्न नसक्नु मन्त्रीको कमजोरी भयो, तर कुनै पनि व्यवस्थामा त्यहाँ भएका कर्मचारी तन्त्र स्थायी सरकार हो र त्यहाँका व्यवसाय उद्योगीहरूले चाहिँ आफ्नो उद्योग व्यवसायको सामान बजारमा आपूर्ति नगरिदिने, कालाबजारीको लागि भण्डारण गरेर राखिदिने र कर्मचारी संयन्त्रले पनि हामीबाट हिजो लाभमुखी भएर पाएका सुविधाहरू कटौती भएको कारणले गर्दाखेरि त्यो सुविधा पाउने अर्को वातावरण तयार गर्नका लागि उनीहरू गुप्त रूपमा भूमिगत रूपमै भनौँ भूमि कार्ययोजना गराउने कार्य हुन्छ निरन्तरण भन्ने मिल्दैन। त्यसो हुँदाखेरि कसरी हुन्छ भन्दाखेरि भोलिपल्टै मन्त्री राजीनामा गरेर नयाँ मन्त्री आउने बित्तिकै बजारमा त चार पाँच ठाउँमा त धेरै सिलिन्डरहरू फेला पऱ्यो नि त, भरिएका सिलिन्डरहरू ती आएको भए त सहजीकरण हुन्थ्यो। त्यस कारणले त्यो के पुष्टि भयो भने मन्त्रीले कार्य गर्न योजना गराउन नसकेको पनि पाटो पुष्टि भयो र कालाबजारी गर्नका लागि देशका संयन्त्रहरूले सही जनतासँग जनतालाई सेवा दिनका लागि पनि उनीहरूले पनि गलत भूमिका खेलेको दुईटै कुरा पुष्टि भयो। त्यसमा दुईटा कुरा, एउटा कालाबजारी पनि हुँदो रहेछ त्यो पनि प्रमाणित भएर आयो त्यो बरामद गर्दा सिलिन्डरले। अर्को के पुष्टि भयो भने मन्त्रीले त्यो ठाउँसम्म पुगेर काम गर्न सकेको रहेनछ भन्ने कुरा पनि पुष्टि भयो। त्यसो भन्दाखेरि मन्त्रीको भनाइमा पनि सत्यता थियो हेर्नुहोस्, र त्यो सत्यता चाहिँ के हो भने त्यही सत्यता निकाल्न र खोजी गर्नको लागि मन्त्री चाहिएको नि हामीलाई। त्यस कारणले उहाँले त्यो सत्यता थाहा पाउँदै गर्दाखेरि काका छन् भनेर पुलिस प्रशासन सेना प्रहरी लिएर गएर ती गोदाममा भएका सामान बाहिर निकाल्न सक्नुभएको भए उहाँको क्षमतामा प्रश्न आउने थिएन, तर फलानाले गर्न दिन मलाई भनेको कारणले गर्दा काम गर्न नसकेको भन्ने आशयले दिएको अभिव्यक्तिले चाहिँ आफ्नो पनि कमजोरी भयो र यहाँ जनतालाई सुविधा दिनका लागि केही व्यापारीहरू र केही कर्मचारी समुदायका व्यक्तिहरू पनि संलग्न छन् भन्ने कुरा दुवै कुरा प्रमाणित भएको चाहिँ पुष्टि हो।
0: त्यो चाहिँ अहिले पछिल्ला केही घटनाक्रमहरू त देखेकै छन् नि, कतिपय चाहिँ अब सार्वजनिक रूपमा चाहिँ आएर चाहिँ ग्यास चाहिँ चाहियो भनेर उहाँहरू लागिरहनु भएको, आन्दोलन गरिरहेको, नारा जुलुस गरिरहनु भएको र उहाँहरू आफैले ग्यास चाहिँ स्टोरेज गरेका भनेर समाचारहरू पनि आएका छन् भनेको, यहाँ कुनै न कुनै ढङ्गले त राजनीति हिसाबले चलखेल भएकै देखिन्छ। अहिले यस्तो महाविपत्तिको बेलामा यस्तो खालको चलखेल गर्छ भने नै राज्य अलिकति निर्मम हुन सक्दैन भने यो निर्मम हुनु पर्दैन यो बेला?
1: हामी प्रश्न लोकतन्त्रका गर्छौँ, हामी प्रश्न गणतन्त्रका गर्छौँ, गणतन्त्र कसको लागि भन्ने प्रश्न हामीले सोध्नुपर्ने अवस्था आइसक्यो। राज्य निर्माण हुनुपर्छ हेर्नुहोस्। अहिले मैले देखेको हामी जुन छडातन्त्रमा छौँ नि, यो छडातन्त्रलाई नियन्त्रण गर्नका लागि लोकतन्त्र भनेको छडातन्त्र होइन हेर्नुहोस्। यहाँ भनेको तपाईँको अधिकार मैले संरक्षण गरेर मात्रै मेरो अधिकार मैले उपभोग गर्नुपर्छ भन्ने चेतना मसँग हुनुपर्छ। त्यसो हुँदाखेरि तपाईँले कुनै पनि अधिकारबाट वञ्चित गराएर त्यो अधिकार चाहिँ म प्राप्त गर्न खोज्छु र तपाईँ माथि म शोषण गर्न खोज्छु भने त्यो डेमोक्रेसी होइन हेर्नुहोस्। त्यसो भए अहिले यहाँ राज्य निर्माण हुनुपर्छ, जनताले यो बर्बर अवस्थाबाट मुक्ति पाउनका लागि चाहिँ दुई तिन वर्ष चाहिँ कठोर शासनको व्यवस्था हामीले आवश्यक छ हेर्नुहोस्। यहाँनिर निर्मम शासन, यहाँ सञ्चार माध्यममा भएको छडातन्त्र, कानुन व्यवसायमा भएको छडातन्त्र, न्यायालयमा भएको छडातन्त्र, कर्मचारी तन्त्रमा भएको छडातन्त्र यो नियन्त्रण गर्न सकिएन भने हेर्नुहोस् यहाँ जसको शक्ति उसको भक्ति भन्ने अवस्था
0: सम्भावना देख्नुभयो र तपाईँले सामान्य भन्दा सामान्य ढङ्गले केही त्यस्तो चिजहरूमा उसले यो पुराना व्यतिथिहरूलाई अलिकति नियन्त्रण गरेर जान खोज्दा त यहाँ अब विध्वंसै भएको जसरी चाहिँ यहाँ त्यसरी भाष्य सिर्जना गरेको देखियो, खास गरी प्रतिपक्षीहरू उर्लेको उर्ले सदनमा त्यत्तिकै सडकमा त्यत्तिकै कराएर आए देखिन्छ। अब यो हुँदै गर्दाखेरि यो कतिको सम्भावना होला यसरी जान त, अब यही व्यवस्थामा यही संरचनामा चाहिँ ऊ सम्भावना हुन्छ?
1: सबैभन्दा पहिला यही व्यवस्था र यही समर्थनमा सम्बन्ध सम्भव हुन्छ। सेना प्रहरी र सशस्त्र प्रहरीलाई पूर्ण रूपमा परिचालन गर्नुपर्छ। कर्मचारी तन्त्र हामी मैले अन्यता नहोस्, हामी स्थायी सरकारको रूपमा रहेका जुन कर्मचारी तन्त्र, त्यो कर्मचारी तन्त्रभित्र चाहिँ धेरै भनिनँ मैले केही प्रतिशत मात्रै व्यक्तिहरू सत्ताभोगीका रूपमा सत्ता मोहमा र आफ्नो सुविधा भोगीमा रहेको कारणले गर्दा तमाम कर्मचारी तन्त्र अहिले बदनाम भइरहेको छ हेर्नुहोस्। त्यसो हुँदाखेरि सरकार प्रधानमन्त्री गृहमन्त्री र सरकार अहिले भएको सरकारले चाहिँ कठोरताको साथ विरोधीले विरोध गरे भनेर डराउनु हुँदैन। अब यो अवस्थामा हामी सत्ता भोग गर्न आएका हौँ भने डराउँ, हामी सत्ता भोग गर्न आएका होइनौँ र जनताको सुविधाका लागि आएका हौँ भने ती विपक्षी दलका नेताले संसदमा कराउन् कि सडकमा कराउन् हामीले आपत्ति गर्नु हुँदैन। हामीले जनताले ग्रास रुटको जनताले सुविधा दिनको लागि हामी यदि कदम चल्दाखेरि कोही हाम्रो विरोध गर्छ भने गरोस्, त्यो प्रश्न हामी कठोर हुनुपर्छ। भोलि सत्ता जान्छ भने जाओस्, प्रधानमन्त्रीको कुर्सी भोलि गयो भने जनताले भोलि फेरि विश्वास गरेर मत दिएर प्रधानको कुर्सी फेरि प्राप्त हुन्छ, तर जनतामाथि विश्वास जित्न सकेन भने अनन्तकालको लागि फेरि केपी ओली भित्तामा पुगे जस्तो, सेबर भित्तामा पुगे जस्तो फेरि पुग्नुपर्छ। त्यसो हुँदाखेरि हामी अहिले भित्तामा पुग्ने अवस्थामा जाने कि जनतासँग आँट र साहस गरेर जनताको काम गरेर विरोध गर्नलाई किञ्चित पनि त्यहाँ लन्च त्यहाँ किञ्चित पनि त्यहाँ पछि नटिकेर विरोध गर्नले गर्दै गर्छन्, जनताको सेवाको लागि काम गरौँ, जनताको भएर काम गरौँ, आफ्नो स्वार्थ जोडिएको र काम गऱ्यौँ भने हामी पनि विरोध गरौँ, अन्यथा जनताको लागि जनताको सुशासनको लागि जनताको सेवा सुविधाका लागि काम गर्दाखेरि कसैले विरोध गर्छ भने ती विरोध भनेका आफै आफ्नो अस्तित्व समाप्त गर्ने विरोध हुन्छन्, त्यस्ता विरुद्ध पछि लाग्नु हुँदैन। यही व्यवस्था ठिक छ, यही प्रणाली ठिक छ, तर मान्छे कठोर हुनु पर्यो, निर्णय कठोर गर्नु पर्यो, त्यो निर्णय भनेको व्यक्तिवादी हुनु भएन, त्यो निर्णय भनेको समाजको लागि देशको लागि नागरिकको सुरक्षाको लागि हुनुपर्छ, त्यस्ता कठोर निर्णय गरेर यही व्यवस्थाबाट यही सत्ताबाट अहिलेको सरकारले पनि गर्न सक्छ। त्यसको लागि सबैभन्दा पहिला सेना प्रहरी र सशस्त्र प्रहरी र कर्मचारी तन्त्रमा भएका छनौट गरौँ, ती जो जनताप्रति जवाबदेही हुनुहुन्छ, जो देशप्रति जवाबदेही हुन्छ, उहाँलाई छनौट गरेर उहाँहरूको योजना उहाँहरूको कार्य सम्पादन सम्म लिएर सरकार अघि बढ्न सक्यो भने सफल हुन्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: यो अब पछिल्लो सन्दर्भमा खास गरी एउटा पक्ष त फेरि यो पनि हो नि, जस्तो अरूलाई कमजोरी आफू अरूको कमजोरी देखाएर आफू पन्चिनु त मिल्दैन, राज्य त राज्य नै हो, सरकार नै हो। अहिले सहज ढङ्गले एउटा सामान्य लेम्यानले बुझ्ने भनेको उसले सहज ढङ्गले केही त्यस्ता विषयहरू उपभोग्य वस्तुहरू उसको जो जीवनमा आवश्यक पर्ने बेसिक कुराहरूमा चाहिँ उसको अपेक्षा नै हो, जस्तो चाहे त्यो ग्यासको कुरा होस्, चाहे त्यो चिनीको कुरा होस्, चाहे खाद्यको कुरा होस्, अहिले त्यसलाई सहज ढङ्गले व्यवस्थापन गर्न नसक्नु यो सरकारको एउटा कमजोरी होला। अर्को पक्ष भनेको एउटा अस्ति भर्खरै एउटा घटना सार्वजनिक भएको छ, जहाँ चाहिँ पैसाको अभावमा एकजना सुत्केरी महिलाले बच्चा जन्माएको, जो चाहिँ अस्पताल प्रशासनले त्यहाँबाट निकालिदिएको अथवा दुर्व्यवहार गरिदिएको, त्यहाँ एडमिट नगरेको, बाहिर सार्वजनिक ठाउँमा उहाँले बच्चा जन्माउनु भयो। यो विषयले यो सरकारलाई पोल्दैन भने यस्तो विषयमा
1: यो सरकारलाई सँगसँगै तपाईँ मलाई पनि पोल्नु पर्ने यो विषयले, हेर्नुहोस् मलाई चाहिँ पोलेको छ, म अरूको गुरु जान्दिनँ, हेर्नुहोस् मेरो गुरु मात्रै भने तपाईँले मैले यसमा मलाई पोलेको छ। त्यो सरकार दो विमल आनन्द निधि विमल निधिको सँगसँगै हस्पिटल थियो एउटा, होइन नाम मैले अलिक पढ्छु, त्यो अस्पतालमा एउटै सुत्केरी महिला आउँदाखेरि मानवताको हैसियतले तपाईँले र मैले बाटोमा हिँड्दै गर्दाखेरि त्यस्तो अवस्थाको देखेको भए पनि हामी गोजीमा भएको 5-10 हजार दिएर हिँड्थ्यौँ जस्तो मलाई लाग्छ, हेर्नु। तर एउटा सेवा गर्न खोलेको अस्पतालले एउटै सुत्केरी महिलालाई पैसा नभएको कारणले गर्दा, परीक्षण गर्न नसकेको कारणले गर्दा बाटोबाट बाहिरबाट निकालिदिनु भनेको त हुन्छ, हेर्नुहोस् हाम्रा ती हाम्रा अहिले हामीले यो स्वास्थ्य शिक्षालाई यस्तो बनायौँ कि पूर्व व्यापारीकरण बनायौँ, हेर्नुहोस् स्वास्थ्य र शिक्षालाई एनजिओ गराउन व्यापारीकरण गरेर नागरिकको मर्म भन्दाखेरि नागरिकको पीडा भन्दाखेरि पनि स्वास्थ्य शिक्षा संवैधानिक नागरिकको हक भए तापनि अहिले यसलाई कमाइ खाने पेसाको रूपमा हामीले प्रयोग गर्यौँ, र यो प्रयोग गर्नु भनेको मेरो हिसाबमा चाहिँ राज्य कठोर हुँदाखेरि तत्काल त्यो अस्पताललाई चाहिँ बेन्ड गरिदिनुपर्छ, मेरो हिसाबमा चाहिँ मैले जान्दाखेरि त्यो बेन्ड गरेर अस्थायी रूपमा अनुसन्धान गर्नुपर्छ, छानबिन गरेर वास्तविक रूपमा त किनभने एउटा पीडित प्रसव पीडामा भएको एउटी महिलाले कहिले पनि राजनीति गर्न जानेको हुँदैन, उसले होइन मन्त्रीले राजनीति हो कि भन्ने भन्नुभयो, त्यो पनि उहाँलाई धिकाएको छ त्यो मन्त्री हो सभा सदस्यजनाले, त्यस्तो पनि गलत व्यक्ति बोल्नु हुँदैन,
0: त्यस्तो खालको समर्थन पनि गर्न सरकार लागेर पनि हुन्छ भने यो झिना मसिना यस्ता कुराहरूमा तुरन्तै एक्सनमा गएर
1: बाटोमा जानु हो, यो लाग्नु भनेको आफ्नो असफल लुकाउन खोज्नु छ, त्यो पनि गर्नु हुँदैन। त्यसो हुँदाखेरि हामीले कसले के काम गर्दैछ र त्यो काम गर्ने मान्छे को र कुन पार्टीको भन्दाखेरि पनि जनताको अपेक्षित काम भयो कि भने भन्ने मात्रै हेरौँ, अहिले हामी जनताको अपेक्षित काम त होइन, हेर्नुहोस् त्यस कारण जनताको त्यो पीडा लुकाउनका लागि सरकारले अन्यथा भन्छ भने वा सरकारमा संलग्न भएका दलका सभासदहरूले त्यो वक्तव्य गर्छ भने उहाँहरूमा मानवीयता हामीले खोज्नुपर्ने हुन्छ, त्यस कारण मानवीयता बिन प्रश्न हामीले गर्नु हुँदैन, त्यो एउटा निन्दनीय काम हो, र त्यो काम गर्नु भनेको अब तमाम एनजिओ आइएनजिओबाट परिचालित भएका जति पनि विद्यालयहरू छन्, जति पनि शैक्षिक संस्थाहरू छन्, जति पनि अस्पतालहरू छन्, जति पनि त्यहाँ हाम्रा ती नर्सिङ होमहरू छन्, तिनीहरूलाई चाहिँ हामीले सरकारले कठोरको रूपमा त्यसलाई कारवाहीको रूपमा ल्याएर जनतासम्म त्यो सेवा पुर्याउन सक्नुपर्छ, अन्यथा यहाँ व्यापारीकरणले गर्दाखेरि राज्यमा भएका सरकारी अस्पतालको स्थिति दिनदिन खसिँदै गइरहेको छ, र सरकारी विद्यालय खसिँदै गइरहेका छन्, अर्कापट्टि भनेका राजनीतिक आवरणमा भएर खोलेका ती आवरण भएका व्यक्तिहरूले खोलेका ती स्वास्थ्य निकायहरू हुन् वा शिक्षा निकायहरू हुन् तिनीहरू के भयो भन्दाखेरि मौला र जनतालाई शोषण गरिरहेका छन् र त्यो अवस्थामा सरकार सचेत हुन सकेन भने यो सरकारको कमजोरी हुन्छ। सरकारले गरेका सही कामलाई हामी समर्थन गर्ने हो। सरकारले बाटो बिरायो भने जनताको हितमा काम गर्न सकेन भने चाहे जोसुकै व्यक्ति प्रधानमन्त्री हो जनताको हितमा काम छ भने त्यसलाई हामी समर्थन गर्नुपर्छ भन्ने बाहिर त हामीमा छैन। हामी जनताको शासनको लागि जनताको सुविधाको लागि जनताको सेवाको लागि काम गर्छ भने हामी खुद समर्थन गर्छौँ। गर्दैन भने चाहे प्रधानमन्त्री होस् चाहे गृहमन्त्री होस् चाहे प्रतिपक्ष होस् त्यो हामीले मान्छे हेर्ने प्रश्न आउँदैन काम हेर्नुपर्छ भन्ने जनतामा चेतना आउनुपर्छ। जनताले त्यो चेतना आएको दिन त्यस्ता विकृति ल्याउने अस्पताल विद्यालयहरू सबै समाप्त गरेर जान्छन् भन्ने मलाई लाग्छ।
0: अब अलिकता अब सरकारको हामीले आलोचना गर्दै गर्दाखेरि पछिल्लो समयमा जस्तो यो विपदको बेलामा यो महाविपत्ति हामीले भोगिरहेको छौँ त्यो बिचमा चाहिँ सरकारले चालिरहेका केही इनिसिएटिभहरू चाहिँ लाइक तपाईँ कसरी लिनुहुन्छ? एउटा चाहिँ छोटो समयमा एउटा बेली ब्रिज निर्माणको सन्दर्भ, एउटा चाहिँ यो राजधानीलाई जोड्ने सङ्घीय राजधानीलाई जोड्ने एउटा कृष्णभिरको ट्र्याक खोलेर त्यहाँ यातायात सुचारु गर्ने सन्दर्भ, यसलाई समग्रतामा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? यो एकदमै सान्दर्भिक छ, यसले एकदमै राम्रो गर्यो अथवा यसले गर्नुपर्ने काम गर्यो अथवा यो प्रतिपक्षले भने जस्तो खासै होइन यो भन्ने पनि हो, के हो यो?
1: प्रतिपक्षले भने जस्तो त लज्जा बोध भयो होला प्रतिपक्षलाई, अहिले हामी हिजो के गर्दैछौँ एउटा के हुँदैछ भने लज्जा बोध प्रतिपक्षलाई भएको हुनुपर्छ। हामी सहीलाई सही भन्न नसक्ने लज्जा बोध गर्न सक्ने व्यक्तिहरूको अगाडि हामीले धेरै उनीहरूको कुरा पनि किन गरिरहनु? हेर्नुहोस् एउटा कुरा चाहिँ के हुन्छ भन्नुहुन्छ भने हिजोका सरकारले आर्थिक लाभलाई प्राथमिकतामा दिएका कार्यकर्ता पाल्ने र भ्रष्टाचारको अखडा खडा गर्ने कोरोनाको पीडेलमा पनि औषधि सस्तो विषयमा चाहिँ भ्रष्टाचार गर्ने पुराना सत्ताहरूले अहिले बोल्ने अवस्थामा देख्दिनँ। हेर्नुहोस् त्यसो हुँदाखेरि मेरो निवेदन गराए के हो भने भूकम्पको अवस्थामा त्रिपल नै गायब गराउने, दस्ता पत्ता गायब गराउने, खाद्यान्न गायब गराउने हिजोका सरकारका प्रतिपक्षहरूले आज बोल्नु भनेको नैतिकता गुमाएर बोल्न मिल्दैन। नैतिकता हामीले पनि हेरेका छौँ उहाँहरूको के थियो भन्ने कुरा। अर्को कुरा म के निवेदन गर्न चाहन्छु भने चाहे जसुकैले जासुकै विरोध गरेको होस् या समर्थन गरेको होस् मेरो हिसाबमा चाहिँ गृहमन्त्री र प्रधानमन्त्री चाहिँ भ्रष्टाचारसँग संलग्न नभएका व्यक्ति एक रुपियाँ पनि खाऊ भन्ने आशामा म देखेर प्रश्न भन्दाखेरि आजका मितिसम्म भोलि म भन्दिनँ। हेर्नुहोस् त्यो जब मान्छेमा म पैसा खान्छु वा यो पैसाबाट मेरो यति नाफा आउँछ भन्ने कुराको स्पष्टता आवरण जनताले बुझ्छन् भने त्यहाँ जनताको विश्वास बढ्छ र जनताको लागि गरेका बेली ब्रिजको व्यवस्था होस् वा त कृष्ण बिरमा सात दिनभित्रमै बाटो सञ्चालन गर्ने अवस्था होस् त्यो हिजो हामी देखेका थियौँ आज देखेका छौँ भनेपछि जनताले खोजेको पनि यस्तै व्यवस्था हो। तर हामी त्यो व्यवस्थालाई ल्याउनका लागि अहिले प्रधानमन्त्री गृहमन्त्री मन्त्री परिषदले गरेका कार्यको लागि हामी विरोध गर्दछौँ। अर्थात् हामी जनताको लागि समर्थन होइन, राम्रो कामको लागि समर्थन होइन, हाम्रो सत्ता अब स्थायी रूपमा समाप्त हुन्छ कि भन्ने आशयले हामी बोल्दैछौँ र तपाईँहरूले बोलेका कुरा जनताले बुझेका छन्, जनता लाटा छैनन्। त्यस कारणले निवेदन गराएको हो भने सरकारले गरेका जुन तपाईँ दुईवटा प्रश्न उठाउनुभयो एउटा कृष्णभिरमा सात दिनभित्रैमै बाटो सुचारु गरेर एकपक्ष रूपमा आज धेरै बुलेट गेन्सहरू र तेलहरू काठमाडौँभित्रको हामीले सेटल पत्रिका भित्रेको छ। यो भोलि सहजीकरणको लागि सहज हुन्छ र अर्को बेली ब्रिज निर्माण गरेकालाई संसदमा बोल्दै गर्दाखेरि एकजना एमालेका राष्ट्रिय सभाका सांसदले बोलेर नाम मलाई लिन पनि मलाई लज्जा बोल्ला छ। हेर्नुहोस् म नाम लिन्न बोल्दै हुनुहुन्थ्यो हो। त्यसो हुँदाखेरि ती अवस्थाहरूलाई चाहिँ हामी के भनौँ भने हामीले जनताप्रति जवाबदेही छौँ कि छैनौँ भन्ने कुरा तपाईँको बोलीबाट हामी बुझिरहेका छौँ र तपाईँको राजनीतिक अस्तित्व भोलिका दिनमा खतरामा जान्छ भन्ने कुराले त्यो पुललाई एआईले बनाएको भनेर भन्दै गर्दाखेरि एकपल्ट गएर हेर्नु होला उहाँ तपाईँलाई प्रत्यक्ष रूपमा ला गएर एकपल्ट दर्शन गरेर आउनु होला। बेली ब्रिज चाहिँ एआईले बनाएको कि वास्तवमै बनेको छ भन्ने कुरा हेर्नु होला। कृष्णगिरको बाटो बनेको छ आफै गएर हेर्नु होला। त्यस कारण जनताले अपेक्षित रूपमा प्राप्त गर्न सुविधा लिए अब हाम्रो अस्तित्व समाप्त हुन्छ भनेर चाहिँ हामी नोबुल दिनको लागि म हार्दिक पनि निवेदन
0: गर्छु। एउटा जहाँ जाँदा मेरो कर्कट नेता समय जहाँ जाँदा एउटा विषय तपाईँलाई जोडिहाल्न मन लाग्यो जस्तो अहिले भर्खरै भारतमा सम्पन्न भएको यो ब्रिक्स सम्मेलनको सन्दर्भमा पनि नेपालको प्रतिनिधित्वको सवाललाई लिएर मूलत खास प्रतिपक्षले चाहिँ बढी कुरा उठाएर जस्तो देखियो। खास गरी यो तपाईँलाई के लाग्छ यो ब्रिक्समा नेपालको सहभागिता जरुरी थियो अथवा यो सम्भावना छ अथवा छैन? त्यहाँ सहभागिता नजनाउँदा के हुन्छ? सहभागिता जनाउँदा के हुन्थ्यो? अथवा भारतले अथवा यो ब्रिक्स सम्मेलन आयोजक राष्ट्रहरूले नेपाललाई वास्तै गरेन अथवा भनेर एक ढङ्गले आफ्नै बारेमा चाहिँ बढी टिका टिप्पणीहरू नेगेटिभ टिप्पणीहरू गरिरहेको जस्तो देखिन्छ। यसलाई कसरी हेर्न सकिएला? यो के कुटनीतिक हिसाबले
1: एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदाखेरि त्यहाँ देशका कुराहरू देशका राजनीतिक
0: हामी सदस्य राष्ट्रै छैनौँ त अनि हामी त्यहाँ आवश्यक
1: हुन्छ त्यसमा हामीले सदस्य राष्ट्र छैनौँ, हामीलाई नबोलाएको कारणले गर्दा हामीले सरकारको असफलता आपत्ति गर्नु चाहिँ भएन। हेर्नुहोस्, सदस्य राष्ट्र भएर नबोलाएको भए चाहिँ हामीले त्यहाँ आपत्ति गर्नुपर्ने प्रश्न आउँथ्यो। तर मैले भन्न खोजेको ती राष्ट्रहरूमा जहाँ हामी सदस्य छैनौँ त्यसमा चाहिँ आउँदा दिनमा पनि सरकारले सदस्यता हामी देशको आर्थिक पक्षलाई होस्, देशको सामाजिक पक्षलाई होस्, देशको भौगोलिक पक्ष उत्थान गर्नका लागि ती संस्थाहरू अन्तर्राष्ट्रिय संस्थाहरू चाहिँ ती हामीलाई चाहिँ आवश्यक छ महसुस गर्छ भने सरकारले त्यहाँ चाहिँ योगदान पुर्याएर त्यहाँ
0: भूमिका अहिलेको बालन सरकारको विषय हो र भने यो त्यति मात्रै हो र छ महिना बिचमा
1: होइन
0: सबै यो फोरमहरूमा चाहिँ उसको उपस्थिति जनाइसक्नु पर्ने हो भने यो त पहिला पनि हामीले कति चाहिँ लबिङ गरेछौँ कुटी ढङ्गले कति प्रयत्न गरेछौँ भनेर यो विगतको सरकारले लिनु पर्दैन यस्तो विषयमा
1: एकदमै त्यो अहिलेसम्म नभएको कुरा चाहिँ विगत सरकार लिनुपर्छ। अब गर्ने सरकारले गरोस् भन्ने मेरो निवेदन त्यो हो। मेरो निवेदन के हो भने यो सरकारले कदापि पनि त्यो भूमिकाको जिम्मेवारी लिनु पर्दैन। तपाईँहरूले हिजोको सरकार लिनुपर्छ। हेर्नुहोस्, हिजोका सरकारले हिजो कुटनीति सम्बन्ध कस्तो खेल्नुभयो, तपाईँहरूको भूमिका के थियो, तपाईँहरूले सार्कममा के भूमिका खेल्नुभयो, राष्ट्रसङ्घ गएर के भूमिका खेलेर आउनुभयो, ती तपाईँहरूले गरेको हामीले हेरेका छौँ। हेर्नुहोस्, त्यसो हुँदाखेरि तपाईँहरू त्यो बाटामा बोल्नु भनेको चाहिँ लज्जाबोध नहुनु हो तपाईँहरूलाई। त्यस कारणले निवेदन गर्ने के हो भने हिजोका दिनमा भएका गल्ती भएर त्यही कन्टिन्यू लाउँ कि भन्न खोजेको होइन, मैले भन्न खोजेको अब चाहिँ ब्यालेन्स सरकारले आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा ती सङ्घ संस्थाहरूसँग आबद्ध भएर आफ्ना कुरा राख्ने फोरम चाहिँ तयार गर्नुपर्छ भनेर चाहिँ मैले भन्न खोजेको। त्यो कुरामा अहिलेसम्म सहभागी नभएको कुरामा यो सरकारको जिम्मेवारी हुँदै हुँदैन, किन हिजोका लिनु पर्थ्यो सरकारले, हिजोकाले दिने हो आजकाले होइन, त्यसलाई हामी कस्तो हुनुपर्छ।
0: हजुर सर, यहाँलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। मेरो निर्धारित समय सकिएको छ, यहाँ मलाई थोरै समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
1: हस् नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो एकजना राजनीतिक विश्लेषक पनि अधिवक्ता पनि सुशील शर्मा सापकोटा। खास गरी हामीले यो पछिल्ला विकसित घटनाक्रमकै बारेमा उहाँसँग संवादमा जोड्ने प्रयत्न गर्यौँ। सरकारले चालिरहेको केही इनिसिएटिभहरू यो कस्ता छन्, खास गरी यो छ महिना लगभग छ महिनाको अवधि हुँदै गर्दाखेरि सरकारले यो महाविपत्ति सँगसँगै आफ्ना योजनाहरूलाई कार्यान्वयन गर्न ऊ कहाँ कहाँ चुकी पनि रहेको छ, कता कता रुमलिरहेको जस्तो पनि देखिन्छ। किनकि ऊ विपत्तिमा लाग्दै गर्दाखेरि केही जनसरोकारसँग जोडिएका महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्न त्यसलाई व्यवस्थापन गर्न चुकिरहेको जस्तो पनि देखिन्छ। एकदम यद्यपि उसका प्रयत्नहरूमाथि अहिले नै शङ्का गर्ने परिस्थिति भने देखिँदैन, किनकि केही समयकै अन्तरालमा जुन बाढी प्रभावका कारणले जुन राजमार्गमा देखिएको अवरोधलाई उसले हटाउन सक्यो र अहिले यातायात सुचारु गरेर राजधानीसँग जोड्ने एउटा प्रयत्न गरेको छ, त्यो एउटा सकारात्मक पक्ष पनि हो। यद्यपि केही यही बिचमा चाहिँ केही खालका कुचित मनसाय भएका व्यक्तिहरूले यसमा गैर कानुनी ढङ्गले लाभ लिन खोजेको जस्तो पनि देखिएको छ। त्यसमा पनि सरकार चनाको हुनुपर्छ, किनकि यो सरकारको दायित्व भूमिका हो, अभिभावककै भूमिकामा उसले निर्वाह गर्न जरुरी छ। उसले कसैलाई दोष थोपरेर मात्रै ऊ आफ्नो जिम्मेवारीबाट उम्कन मिल्दैन। र मूलत अहिले सबैको चासोको विषय भनेको जनसरोकारसँग जोडिएको अथवा प्रत्येकको भान्सामा चाहिँ प्रयोग हुने ग्यास र अन्य उपभोग्य सामग्रीहरूको जुन खालको अभाव सिर्जना हुन खोजेको जस्तो देखिन्छ, त्यसलाई तत्काल सम्बोधन गर्नु पनि जरुरी छ। यी लगायतका विषयमा हामीले बढी केन्द्रित रह्यौँ। हामीसँग हुनुहुन्थ्यो एकजना राजनैतिक विश्लेषक अधिवक्ता सुशील शर्मा सापकोटा। आजको सिधा कुरा यति, सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: सार्वजनिक स्थानमा सबैको बराबर अधिकार हुन्छ, त्यसैले विचार गरौँ, तपाईँले गरेको धुम्रपान र मद्यपानले कतै अरूलाई त असर पुगेको छैन?
3: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
4: टाइम चेक,
5: 7 p.m.
6: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता स्वभाव र संस्कृतिको पुल कार्यक्रम हिमाल वारी पारी क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमाल वारी पारी।

नमस्कार, हिमाल वारीपारीमा यहाँलाई स्वागत छ। म प्रस्तोता मीरा साउद। कार्यक्रम हिमाल वारीपारी तपाई काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अनियो .com तथा रेडियो सारङ्गी .com मार्फत पनि हिमाल वारीपारी सुन्न सकिन्छ। श्रोता, कार्यक्रम हिमाल वारीपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा चर्चा गर्छौ। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्का देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विविध सामग्री पनि प्रस्तुत गर्छौ। श्रोता, आजको कार्यक्रममा नेपाल चीन बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चिनिया भाषाको गीत रहनेछ। यसका साथै आजको कार्यक्रममा भोटेकोसे बाढीले नेपाल चीन क्षेत्रमा पारेको प्रभाव बारे तयार पारेको एक विशेष रिपोर्ट र भोटेकोसे बाढीले निम्त्याएको विनाश बारे प्रोफेसर दिनेश पौडेलसँगको संवाद पनि प्रस्तुत गर्नेछौं।

श्रोता, नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन, यो ऐतिहासिक रूपमा पनि अनन्त लामो छ। नेपाल र चीनको सम्बन्ध अविच्छिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा छन्। एउटा छिमेकी राष्ट्र मात्र होइन, चीनले आफैमा गरेको प्रविधिको लाभ नेपालले लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण योगदान पनि गर्दै आएको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

0: सेप्टेम्बर 14 तारीक चीनको राज्य परिषदको प्रेस कार्यालयले 15 पञ्चवर्षीय योजनाको शुभारम्भ शीर्षकमा श्रृंखलाबद्ध पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय स्वास्थ्य समितिका प्रमुख लय हाई छाउले जानकारी दिनुभए अनुसार चालू वर्ष बाल चिकित्सा सेवा उपलब्ध गराउनका लागि गत आर्थिक वर्षको आधारमा 1000 सामुदायिक स्वास्थ्य सेवा केन्द्र र ग्रामीण स्वास्थ्य चौकी थपिनेछन्। चालू वर्षको अन्त्यसम्म 95% भन्दा बढ़ी ग्रामीण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य सेवा केन्द्रले बाल चिकित्सा सेवा उपलब्ध गराउन सकिने अनुमान छ। यसका साथै आधारभूत तहका स्वास्थ्य संस्थाहरूतर्फ 3100 बालरोग सम्बन्धी चिकित्सकलाई खटाइएको छ। सन् 2026 सेप्टेम्बर 12 तारीकदेखि 13 तारीकसम्म चीनका राष्ट्राध्यक्ष शी चिनफिङले ब्रिक्स देशको 18 नेताहरू बीचको भेटवार्तामा सहभागिताका लागि भारत जानुभएको थियो। कार्यक्रम सम्पन्न भएपछि चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ ईले यो भेटवार्ता सम्बन्धमा जानकारी दिनुभएको छ। वाङ ईले भन्नुभयो कि नयाँ दिल्लीमा 24 घण्टा नबित्दै राष्ट्राध्यक्ष शी लगभग 10 गतिविधिमा सहभागी हुनुभयो र ब्रिक्स देशहरूका नेताहरूसँग विकास योजना, सहकार्यको नयाँ अवसर सम्बन्धमा एक आपसमा आदान प्रदान गर्नुभयो। यसका साथै उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गहन रूपमा वार्ता गर्नुभयो, जसले चीन भारतको सम्बन्धको विकासको दिशा पुष्टि भएको छ। वाङ ईले व्यक्त गर्नुभयो कि सो भ्रमण व्यवहारिक र प्रभावकारी भएको छ, लक्ष्य स्पष्ट छ र उपलब्धि प्रशस्त रहेको छ। यसले पूर्ण सफलता प्राप्त गर्दै 3 रणनीतिक लक्ष्यहरू साकार गरेको छ। पहिलो लक्ष्य ब्रिक्स बीचको सहकार्यलाई प्रभावकारी बनाउने हो। अर्को वर्षमा ब्रिक्सलाई 4 चिनिया वर्ष स्वागत गर्नेछ। चीनले फेरि अध्यक्ष राष्ट्रको जिम्मेवारी सम्हाल्नेछ। दोस्रो लक्ष्य ग्लोबल साउथमा शक्ति थप्ने हो। चीन ग्लोबल साउथसँग जोडिरहेको छ। चिनिया शैलीको आधुनिकीकरण मार्फत ग्लोबल साउथको आधुनिकीकरणको प्रवृत्तिका लागि मदत गर्दै मानव जातिको साझा भविष्य भएको समुदायलाई हातमा हात मिलाएर निर्माण गरिरहेको छ। तेस्रो लक्ष्य चीन र भारत बीचको सम्बन्धको विकासको दिशा पुष्टि गर्ने हो। दुवै देशका नेताहरूले विकासलाई केन्द्रको रूपमा मानेर मैत्रीपूर्ण आदान प्रदान र एक आपसमा लाभ पुर्याउने सहकार्यलाई सुदृढ पार्दै दुवै देशका जनता बीचको पारस्परिक बुझाइ बढ़ाउने पक्षमा सहमति जनाउनुभयो, जसबाट दुई देश बीचको सम्बन्धको आधार बलियो बन्नेछ। सेप्टेम्बर 12 बेजिङ सियोङआन एक्सप्रेस वेले आधिकारिक रूपमा पूर्ण लाइन परीक्षण सञ्चालन शुरू गर्यो। बेजिङ सियोङआन 1 महानगरीय क्षेत्रको एक ऐतिहासिक परियोजनाको रूपमा सम्पूर्ण लाइनको परीक्षण सञ्चालनले बेजिङ सियोङआन एक्सप्रेस लाइन र बेजिङ सबवे ज्याक्सिङ एयरपोर्ट लाइनको एकीकृत सञ्चालनतर्फ एक महत्वपूर्ण कदमलाई चिन्ह लगाउँछ, जसले रेल आधारित बेजिङ थ्यान्चिन हपेई क्षेत्रलाई अझ घनत्व दिन्छ। त्यस समयमा सियोङआनबाट तासिङ एयरपोर्टसम्म 0.5 र बेजिङको लिजसम्म 1 यात्रा वास्तविकतामा परिणत हुने गर्छ, जसले बेजिङ र सियोङआनको एकीकरणलाई गति दिनेछ। अगस्त 22 तारीकदेखि 26 तारीकसम्म दोस्रो विश्व मानवाकार रोबोट खेलकुद प्रतियोगिता पैचिङको राष्ट्रिय स्पीड स्केटिङ हल आल्सरिबनमा आयोजना भएको थियो, जहाँ 16 देशका 666 टोलीका 2000 भन्दा बढ़ी मानवाकार रोबोटहरूले 51 खेलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अवधिमा ख्यानकोङ अल्ट्रा मानवाकार रोबोटले 100 दौड़को समूह प्रतियोगितामा 9.39 सेकेण्ड समयमा पूरा गर्दै जमैकाका प्रसिद्ध खेलाड़ी बोल्टले कायम राखेको मानव विश्व कीर्तिमान तोड़ेको छ। पछिल्ला दिनहरूमा विभिन्न देशका मीडियाले यो मानवाकार रोबोट खेलकुद प्रतियोगिताको निरन्तर रिपोर्टिङ गरिरहेका छन् र चिनिया रोबोटहरूको असाधारण गति तथा औद्योगिक लाभहरू विभिन्न देशका सामाजिक सञ्जालको ट्रेण्डिङमा बारम्बार देखिएका छन्। युनाइटेड अरब इमिरेट्सको मीडिया भोइस अफ यूएईले चिनिया मानवाकार रोबर्टले बोल्टको 100 मिटरको विश्व कीर्तिमान तोड्यो शीर्षकमा रिपोर्ट गरेको छ। यसका अनुसार पैचिङ मानवाकार रोबर्ट प्रवर्तन केन्द्रद्वारा उत्पादित थ्यानकोङ अल्ट्रा रोबर्टले 100 मिटर समूहको योग्यता परीक्षामा 9.39 सेकेण्डको समय हासिल गरेको छ, जसले बोल्टले सन् 2009 बनाएको 9.58 सेकेण्डको मानव विश्व कीर्तिमानलाई उछिनेको छ। रिपोर्टमा उल्लेख छ कि गत वर्ष च्याम्पियन बन्दा थ्यानकोङ अल्ट्रा रोबर्टको समय 21.50 सेकेण्ड थियो। एक वर्षको छोटो अवधिमा यति ठूलो सुधार आएकोले रोबर्टको गतिशीलता र इन्जिनियरिङ क्षेत्रमा चीनको ठूलो सफलता देखाउँछ। लेखको विश्लेषणका अनुसार चीनले मानवाकार रोबर्टलाई मुख्य रणनीतिक उद्योगको रूपमा लिइरहेको छ र कृत्रिम बुद्धिमत्ता प्रविधिलाई उत्पादन क्षेत्र, रसद उद्योग तथा उपभोक्ता बजारमा समावेश गरिसकेको छ। पाकिस्तानको मीडिया इण्डिपेण्डेण्ट डेलीले नवप्रवर्धनको गतिले चीनलाई विश्वको मानवाकार रोबर्ट उत्पादनमा अग्रणी बनाउँछ शीर्षकमा पैचिङमा क्रमशः आयोजित 2026 विश्व रोबर्ट सम्मेलन र दोस्रो विश्व मानवाकार रोबर्ट खेलकुद प्रतियोगिताको रिपोर्ट गरेको छ। लेखमा सम्मेलनको आधिकारिक तथ्याङ्क उद्धृत गर्दै उल्लेख गरिएको छ कि यस वर्षको पूर्वार्धमा चिनिया मानवाकार रोबर्टको निर्यात मात्रा 40,000 भन्दा बढ़ी पुगेको छ, जुन विश्वको कुल निर्यात मात्राको 97% हो। यो सानो परिमाणको उत्पादनबाट ठूलो मात्रामा व्यावहारिक प्रयोगतर्फ द्रुत गतिमा अघि बढ़िरहेको छ। लेखमा अन्तर्राष्ट्रिय संघ युनियन अफ मेकानिजम एण्ड मेसिन साइन्सेसका अध्यक्ष आन्द्रेस कन्सेमेटीको भनाई उद्धृत गरिएको छ कि चिनिया मानवाकार रोबर्टको प्राविधिक नवप्रवर्धन अतुलनीय छ। यी रोबर्टहरू औद्योगिक उत्पादन, घरेलु वृद्ध सेवा, आपतकालीन सुरक्षा तथा सार्वजनिक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। सेप्टेम्बर 17 साँझ सांघाईको प्रसिद्ध वन क्षेत्रमा 37 सांघाई पर्यटन महोत्सव भव्य परेडका साथ शुरू भएको छ। स्वदेश तथा विदेशका पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले आयोजित यस भव्य सांस्कृतिक एवं पर्यटकीय कार्यक्रममा 21 आकर्षक विषयगत फ्लोटहरू अर्थात झाँकी र 21 स्वदेशी तथा अन्तर्राष्ट्रिय कला टोलीहरूले आफ्नो प्रस्तुति दिएका थिए। रंगीन झाँकी र विविध सांस्कृतिक प्रदर्शनले वन क्षेत्रलाई उत्सवमय बनाएको थियो। यस महोत्सवले चीनको समृद्ध संस्कृति र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
1: श्रोता, हिमाल वारिपारीका श्रृंखलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री।
2: चाउया फूले सातजना सम्राटको विद्रोहलाई साम्य पारेको कथा। चीनमा एक लोकोक्ति प्रचलित छ। एउटा भेडाको नेतृत्वमा रहेको एक बथान सिंहले एउटा सिंहको नेतृत्वमा रहेको एक बथान भेडालाई पराजित गर्न सक्दैन। यस लोकोक्तिबाट के प्रस्ट्याइएको छ भने युद्धमा सेनापतिको महत्वपूर्ण भूमिका हुन्छ। ईसापूर्व 2 शताब्दीका चीनमा हान वंशको स्थापना भयो। हान वंशले पश्चिमी क्षेत्रको हुर जातिका कुलिनका बीच वैवाहिक सम्बन्ध स्थापना गरी शान्ति कायम राखेको थियो। त्यस अवधिमा दुई पक्षका बीच संघर्ष भएको थिएन। तर पछि गएर हुर जातिका ठान यु अर्थात राजाले अर्काको उक्साहटमा लागेर हान वंशसँग दौत्य सम्बन्ध विच्छेद गरे। ईसापूर्व 158 हुर जातिले हान वंशको सिमानामाथि आक्रमण थाले। उनीहरूले मारकाट गर्दै सामानहरू पनि लुटपाट गर्न थाले। हान वंशको सिमानामा स्थापित बुर्जाबाट खबरदारी गर्ने संकेत अर्थात आगो बाले। टाढा र नजिकका आगोका मुस्लाहरूले राजधानी छाङआनसम्म संकेत दिएको थियो। त्यसबेला हान वंशका सम्राट हान वन्तीले प्रतिकार गर्न भनी 3 भागका सेनामा 3 सेनापति पठाएका थिए। राजधानी छाङआनको संरक्षण गर्नका लागि छाङआन नजिकै तैनात सेनामा पनि 3 सेनापति पठाएका थिए। सेनापति लियु लीले आफ्नो सैनिकको नेतृत्व गर्दै पा आ छाङ भन्ने ठाउँमा तैनात भएका थिए। अर्को सेनापति शिवली ची मनमा र चाओ या फू नामक सेनापति सी ल्युमा। एकपटक हान वन ती सम्राटले स्वयं आफैले ती ठाउँमा गएर सैनिकलाई सान्त्वना दिनुका साथै स्थलगत निरीक्षण पनि गरेका थिए। सम्राट हान वन ती त्यस अघि नै पासाङ पुगेका थिए। लिउली र आफ्ना जंगी अफिसरहरूले सम्राट आएको देखेर भव्य स्वागत समारोहको आयोजना गरे। सम्राट हान वन तीका रथ पंक्ति कुनै बाधा अवरोध बिना नै सैनिक शिविरमा पसेको थियो। सम्राटले सैनिकहरूलाई सान्त्वना दिएर गए। सेनापति र सैनिकहरूले हतार पतार गरी विदा गरेका थिए। त्यसको लगत्तै सम्राट हान वन्ती चीमन भन्ने ठाउँमा तैनात सैनिक शिविरमा गए। त्यहाँ पनि भव्य स्वागत समारोहको आयोजना गरियो। अन्तमा सम्राट हान वन्ती सी ल्युको शिरमा आए। चाओ या फूको सैनिक शिविरमा अघिल्लो क्षेत्रका चौकीका सैनिकले टाढाबाट लाम बाँधेको मानिस र घोडाहरू आइरहेको देखे। उनीहरूलाई तुरुन्तै चाउया फूलाई खबर दिए। सेनापति र सैनिकहरू सबैले अस्त्र लिएर लडाई गर्ने तयारी गरेका थिए। सम्राटको अग्रगामी मानिसहरू शिविरको ढोका अगाडि आइपुगे। त्यहाँ तैनात सिपाहीले तुरुन्तै उनीहरूलाई रोके र शिविरभित्र पस्न दिएन। अग्रगामी अधिकारीले कडा स्वरमा भने, सम्राटको आगमन हुँदैछ। शिविरको ढोकामा सुरक्षा गर्ने सैनिकले कुनै हतपत नगरी जवाब दिए, सैनिक शिविरमा सेनापतिको आदेश मात्र मान्नुपर्छ। सेनापतिको आदेश नपाएर हामीले तिमीहरूलाई शिविरभित्र पस्न दिन सक्दैनौ। अधिकारीले रक्षा गर्ने सैनिकसँग ठाक ठुक गर्न लागेको बेला सम्राट हानवन्तीको रथ आइपुग्यो। त्यहाँ रक्षा गर्ने सैनिकले अझै पनि रोकिराखे। कुनै उपाय नलागेपछि हानवन्तीले पार्श्ववर्तीलाई सम्राटको चिनो देखाउन आदेश दिए र म सैनिकहरूलाई सान्त्वना दिन शिविरभित्र पस्नुपर्छ भनेर चाउया फूलाई खबर दिन मानिस पठाए। त्यसै बेला चाउया फूले शिविरको ढोका खोलेर सम्राटका सेनालाई शिविरभित्र पस्न स्वीकार गर्ने आदेश दिए। सम्राटको यो संरक्षण गर्ने अधिकारीहरूले शिविरभित्र पस्ने बित्तिकै शिविरका रक्षकले गम्भीर रूपमा उनीहरूलाई बताए, सेनामा अनुशासन छ, शिविरभित्र रथ घोडाहरू यताउति चल्न दिँदैन। यो सुनेर सम्राटका पार्श्ववर्ती निकै रिसाए। तर सम्राट हानवन्तीले आफ्ना पार्श्ववर्तीलाई घोडा बाँध्ने साधन खुकुलो पारेर मन्द गतिले अगाडि जान आदेश दिए। मध्य शिविरमा पुग्दा चाउया फूले हातमा हतियार लिएर निकै आँटिलो भएर हानवन्तीका सामु उभिए। चाउया फूले सम्राट हानवन्तीलाई दुईवटा हात जोडेर सम्मान भाव व्यक्त गर्दै भने, मैले यो कवचधारी पोसाक लगाएकाले ढोग्न सक्दिन, त्यसैले यस दर्शन भेटमा जंगी सलाम मात्र गर्न अनुमति दिनुहोला। सम्राट हानवन्ती यो कुरा सुनेर निकै स्तब्ध भए र रथमा रहेको काठ समातेर आफ्नो जीव पनि अलि अगाडि झुकाउँदै चाउया फूप्रति शिष्टाचार व्यक्त गरे। त्यसको लगत्तै सम्राटले सम्पूर्ण सेनालाई सान्त्वना दिन मानिस पठाए। सम्पूर्ण कार्य पूरा भएपछि हानवन्तीले सी लिउबाट प्रस्थान गरी छाङ आन फर्किने बाटोमा हानवन्तीका पार्श्वर्तीले रिस उठेर चाउया फूले सम्राट प्रति शिष्टाचार नगरेको विचार प्रकट गरेका थिए। तर सम्राट हानवन्तीले चाउया फूको प्रशंसा गर्दै भने, यो नै वास्तविक सेनापति हो। पासाङ र चिङ चाउका सेनाले सतर्कता नअपनाई हमला गर्न शत्रु आएकोमा अवश्य नै युद्धबन्दी बन्नेछन्। चाउया फू जस्तो सेनापतिले सेनामा कडा अनुशासन कायम गरेकाले हमला गर्ने शत्रुको आँट छैन। सम्राट हानवन्तीले यसपल्टको स्थलगत निरीक्षणमा चाउया फू एकजना दक्ष सैनिक हो भन् ठानेका थिए। अर्को वर्ष हानवन्तीलाई साह्रो रोग लागेको थियो। मृत्युको सङ्घारमा पुगेका उनले युवराजलाई आफ्ना सामु बोलाएर विशेष रूपमा यो कुरा सम्झाएका थिए, यदि कुनै दिन राज्य विप्लव भएमा चाउया फूलाई सेनाको निर्देशन दिन आदेश दिनुपर्छ, यसो गरेमा गडबड़ हुन सक्ने छैन। सम्राट हानवन्तीको निधनपछि युवराज लियु छीले राज्यारोहण गरे। यो नै हान चिङती हो। नयाँ सम्राट जवान भएकाले उ वाङ भन्ने सम्राट लिउपी प्रमुख रहेका सातवटा ससाना राज्यका रजौटा जस्ता साना सम्राटले मौका छोपेर राज सिंहासनमा बस्न विद्रोह गर्ने षड्यन्त्र गरेका थिए। हान चिङतीले चाउया फूलाई विद्रोहलाई साम्य पार्न आदेश दिएका थिए। सातजना साना सम्राटको संयुक्त शक्तिका सामु चाउया फुले संरक्षण गर्ने र हमला नगर्ने रणकौशल अपनाएका थिए। सम्राट हान चिङ तीले उनलाई विद्रोही सेनामाथि हमला गर्ने आदेश दिएर पनि चाउया फुले आदेश मानेनन्। शुरूमा विद्रोही सेना शक्तिशाली देखिएका थिए, तर विद्रोह गर्नु अन्यायपूर्ण भएका कारण धेरै दिनसम्म त्यो टिक्न सकेन। नभन्दै समय बित्दै जाँदा विद्रोही सेनाले धैर्यता अपनाउन नसकी हतार पतार गर्दै पटक पटक चुनौती दिएका थिए। चाउया फुले अझ पनि जवाफी प्रहार गरेनन्। विद्रोही सेनाले आज यता भोलि उता हमला गरेकाले चाउया फुले त्यो दाउपेजलाई स्पष्ट बुझे। विद्रोही सेना बाध्य भएर हट्दै गए। चाउया फुले मौका हेरेर पिछा गर्न शक्तिशाली सेनालाई पठाएका थिए र यसरी विद्रोही सेनालाई तितर बितर पारिदिएका थिए। भाग्ने क्रममा तल्लो तहका अधिकारीले लिउ पीलाई मारिदिए। सम्राट ठानिने अरू रजौटाहरूले पनि एक एक गरी आत्महत्या गरेका थिए। साजना साना राज्यका सम्राटको विद्रोहलाई साम्य पारियो र सी हान अर्थात पश्चिमी हान वंशको एकीकरणलाई सुरक्षित पारिनुका साथै अधिकारलाई पनि सम्राटका हातमा केन्द्रित पारिएको थियो। यसले गर्दा चीनको इतिहासमा एक ज्वलन्त अवधि देखा परेको थियो। श्रोता, भोटेकोशीको भीषण बाढीले रसुवागढी नाका र सो क्षेत्रका संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेपछि नेपाल चीन बीचको व्यापारिक सम्पर्क विच्छेद हुन पुगेको छ। बाढीपछि सृजित असहज परिस्थितिलाई सामान्यकरण गर्न र चीनसँगको व्यापारिक नाकालाई पुनः सञ्चालनमा ल्याउन दुवै देशका सरकारले यति बेला तीव्रताका साथ गृह कार्य थालेका छन्। रसुवागढीलाई नै पुनः नाका बनाउने गरी चीन सरकार तयार भएपछि साबिकै स्थानबाट व्यापारिक आवत जावत र संचार सुचारू हुने पक्का भएको छ। चीनले आफ्नो क्षेत्रमा सड़क निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेकाले रसुवागढीदेखि स्याप्रुबेसीसम्मको सड़क खण्ड पनि चीनकै प्राविधिक तथा वित्तीय सहयोगमा निर्माण गरिदिन नेपाल सरकारले चीन समक्ष औपचारिक रूपमा अनुरोध गरेको छ। उक्त प्रस्तावमा चीन सरकार सकारात्मक देखिएको छ। अबको पालोमा यो विशेष रिपोर्ट।
3: गत भदौ 10 गते हिमाली जिल्लामा अप्रत्याशित रूपमा आएको भोटेकोशी बाढीले नेपाल चीन सीमावर्ती भूगोल जनजीवन र भौगोलिक पूर्वाधारमा ठूलो क्षति पुर्यायो। यो बाढी केवल एउटा प्राकृतिक विपद मात्र नरहेर दुवै देशको मुख्य व्यापारिक तथा रणनैतिक जीवनरेखा अर्थात कनेक्टिभिटीमाथिको गम्भीर प्रहार बन्यो। 2072 सालको महाभूकम्प र तातोपानी क्षेत्रमा पटक पटक गएको पहिरोपछि चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रसुवागढी केरूङ सड़क खण्डलाई अघि सारिएको थियो। तर भोटेकोशीको भीषण बाढीले रसुवागढी नाका र सो क्षेत्रका संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेपछि दुवै देश बीचको व्यापारिक सम्बन्ध विच्छेद हुन पुग्यो। बाढीपछि सृजित असहज परिस्थितिलाई सामान्यकरण गर्न र चीनसँगको व्यापारिक नाकालाई पुनः सञ्चालनमा ल्याउन अहिले दुवै देशका सरकारले तीव्रताका साथ गृह कार्य थालेका छन्। रसुवागढीलाई नै पुनः नाका बनाउने गरी चीन सरकार तयार भएपछि साबिकै स्थानबाट व्यापारिक आवत जावत र संचार सुचारू गर्ने पक्का पक्की भएको छ। चीनले आफ्नो क्षेत्रमा सड़क निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरिसकेकाले रसुवागढीदेखि स्याप्रुबेसीसम्मको सड़क खण्ड पनि चीनकै प्राविधिक तथा वित्तीय सहयोगमा निर्माण गरिदिन सरकारले चीन समक्ष औपचारिक अनुरोध गरेको छ र उक्त प्रस्तावमा चीन सरकार पनि सकारात्मक देखिएको छ। नेपालका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार रसुवागढीदेखि स्याप्रुबेसीसम्मको सड़क खण्डलाई पुनर्निर्माण तथा सुदृढीकरण गर्न चीन सरकार समक्ष सहयोगको प्रस्ताव पठाइसकिएको छ। चीन सरकारले पनि यस प्रस्तावप्रति सकारात्मक दृष्टिकोण राख्दै सड़क र नाका पुनर्निर्माणका लागि सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाइसकेको छ। हाल दुवै देशका प्रतिनिधिहरू बीच यस विषयमा नियमित रूपमा संवाद भइरहेको छ भने औपचारिक लिखित सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। दीर्घकालीन रूपमा सुरक्षित र बलियो सड़क निर्माण गर्ने लक्ष्य राखिए पनि व्यापारिक निरन्तरताका लागि तत्काललाई स्याप्रुबेसी रसुवागढी क्षेत्रमा अस्थायी ट्र्याक खोलेर नाका सञ्चालन गर्ने रणनीति बनाइएको छ। भोटेकोशी बाढीको प्रकृति र क्षति विश्लेषण गर्दा दुवै देशका लागि यो घटना अनपेक्षित रहेको देखिन्छ। माथिल्लो हिमाली भेगमा आएको भौगोलिक हलचल वा हिमता नेपालको विस्फोट बारे समयमै सूचना नपाउँदा ठूलो क्षति भयो। चिनिया क्षेत्रमा पनि बाढीले ठूलो भौतिक नोक्सानी पुर्याउनुका साथै त्यहाँ तैनात सुरक्षाकर्मी र स्थानीय नागरिक समेत पूर्व सतर्क हुन सकेनन्। रसुवागढी नाकामा तैनात चिनिया सेनाले बाढी आएको पहिलो दृश्य देखेर सूचना दिए तापनि विपदको वेग यति तीव्र थियो कि नाकाका सम्पूर्ण पूर्वाधार जोगिन सकेनन्। यस घटनाले नेपाल र चीन दुवैलाई उच्च हिमाली क्षेत्रको विपद पूर्व सूचना प्रणालीमा रहेर गम्भीर कमजोरीहरूबारे ठूलो सिकाई प्रदान गरेको छ। भोटेकोसे बारीको सिकाएपछि नेपाल र चीन बीच उच्च हिमाली क्षेत्रका हिमताल तथा सम्भावित जोखिमयुक्त भूगोलको अनुगमनका लागि प्रविधिमा आधारित साझेदारी गर्ने छलफल अघि बढेको छ। हिमाली क्षेत्रमा हिम पहिरो जाने वा हिमताल फुट्ने जोखिमलाई मध्यनजर गर्दै लाइभ ट्र्याकिङ प्रणाली स्थापना गर्ने विषयमा दुवै देशबीच सहमति नजिक पुगेको छ। भारतसँग पहिले नै विपद सम्बन्धी पूर्व सूचना आदान प्रदानको संयन्त्र रहेकोमा अब चीनसँग पनि सोही प्रकृतिको औपचारिक सहमति गर्न परराष्ट्र मन्त्रालय मार्फत प्रक्रिया अघि बढाइएको छ। सरकारले देशभरिका नदी तटीय क्षेत्र र हिमताल फुट्न सक्ने जोखिमयुक्त भूगोलको विस्तृत पहिचानका लागि अध्ययन कार्यदल गठन गरेको छ, जसको प्रतिवेदनका आधारमा आगामी रणनीति तय गरिनेछ। भोटेकोसी बाढीबाट 39,114 जनसंख्या अर्थात 8,692 घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्। उनीहरूलाई तत्कालका लागि 39 होल्डिङ सेन्टरमा राखिए पनि दीर्घकालीन समाधानका लागि सरकारले नयाँ एकीकृत पुनर्वास नीति ल्याएको छ। तत्कालीन राहत तथा अस्थायी वासस्थानका लागि होल्डिङ सेन्टरमा लामो समय राख्दा मनोवैज्ञानिक र स्वास्थ्य सम्बन्धी समस्या आउने भएकाले भाडामा बस्न सक्नेलाई निश्चित आर्थिक सहायता दिने र अन्यका लागि अस्थायी प्रकृतिका घर निर्माण गर्ने काम भइरहेको छ। विगतमा भूकम्प पछिको एकीकृत बस्ती निर्माणमा भएका कमजोरीहरूबाट पाठ सिक्दै सरकारले अब भने बढी वैज्ञानिक र दिगो मोडल अप्नाउने भएको छ। दुई वर्षभित्र प्रभावितहरूलाई जोखिमयुक्त क्षेत्रमा ल्याण्ड पुलिङ मोडल मार्फत ससाना आधुनिक शहर बनाएर स्थानान्तरण गर्ने लक्ष्य राखिएको छ। पुल, सड़क, खानेपानी, अस्थायी सेल्टर र होल्डिङ सेन्टर व्यवस्थापनका लागि छुट्टा छुट्टै कार्यदलले तीव्रताका साथ काम गरिरहेका छन्। भोटेकोसीको बाढीले नेपालको उत्तरी व्यापारिक पूर्वाधार र हिमाली जनजीवनमा ठूलो क्षति पुर्याए तापनि यसले नेपाल चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर पनि सृजना गरेको छ। रसुवागढी नाकाको पुनर्निर्माण, सुरक्षित व्यापारिक नाकाको ग्यारेन्टी र हिमाली क्षेत्रमा लाइभ ट्र्याकिङ प्रविधि मार्फत विपद व्यवस्थापनमा दुवै देशबीच शुरू भएको सहकार्यले आगामी दिनमा दुई देशको कूटनैतिक तथा व्यापारिक सम्बन्धलाई अझ प्रगाढ, सुरक्षित र वैज्ञानिक बनाउने अपेक्षा गरिएको छ। श्रोता, नेपालको लाङताङ हिमालमा झरेको हिमनदी र त्यसबाट उत्पन्न बाढीको प्रकोपको उद्धार कार्य अहिले पनि जारी छ। यही सन्दर्भमा अमेरिकाको नर्थ क्यारोलिना स्थित अपालाचियान राज्य विश्वविद्यालयमा कार्यरत दिगो विकास तथा भूगोलका प्रोफेसर डाक्टर दिनेश पौडेलले नेपालमा आएको बाढ़ी र अत्यन्तै ठूलो क्षति पुर्याएकोमा विश्वको ध्यान आकर्षित भएको बताउनुभयो। जलवायु परिवर्तनको सबैभन्दा ठूलो उदाहरणका रूपमा यो प्रकोपलाई लिँदै उहाँले नेपाल जस्तो जलवायु परिवर्तनमा कुनै योगदान नभएको राष्ट्रले क्षति बेहोर्नु भएको दुःखदायी घटना भएको औल्याउनुभयो। यसलाई एउटा शुरूआत हो भन्दै उहाँले अझै विकारत घटनाहरू हिमाली क्षेत्रमा आउन सक्ने चेतावनी दिनुभयो। केरुङ बाढीले उक्त क्षेत्रको व्यापारिक क्षेत्र, सांस्कृतिक क्षेत्र, ऐतिहासिक नेपाल चीन आदान प्रदानको आर्थिक करिडोर, पर्यटकीय क्षेत्र, जैविक विविधताको क्षेत्र सबैतिर असर पारेको छ। हिमालय पर्वतका काखमा रहेका मानव बस्तीहरूलाई अब जोगाउन सकिन्छ कि सकिँदैन भन्ने नयाँ तर अत्यन्तै कठिन बहस शुरू भएको संकेत उहाँले दिनुभयो। हिमालय क्षेत्र समुद्रको छेउमा रहेका साना तथा आर्थिक हिसाबले विपन्न देशहरूलाई जलवायु परिवर्तनले गम्भीर संकट ल्याउन थालेको डाक्टर पौडेलको भनाइ छ। जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नै नरहेकाले अब पुनर्निर्माणमा मात्र नभई नेपालले क्षतिपूर्ति पाउनुपर्ने कुरामा जोड़ दिनु भएको छ। अबको पालोमा उहाँसँग गरिएको यो संवाद।
4: सेप्टेम्बर 14 तारीक चीनको राज्य परिषदको प्रेस कार्यालयले
0: 15 पञ्चवर्षीय योजनाको शुभारम्भ शीर्षकमा श्रृंखलाबद्ध पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय स्वास्थ्य समितिका प्रमुख लय हाई छाउले जानकारी दिनुभए अनुसार चालू वर्ष बाल चिकित्सा सेवा उपलब्ध गराउनका लागि गत आर्थिक वर्षको आधारमा 1000 सामुदायिक स्वास्थ्य सेवा केन्द्र र ग्रामीण स्वास्थ्य चौकी थपिनेछन्। चालू वर्षको अन्त्यसम्म 95% भन्दा बढ़ी ग्रामीण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य सेवा केन्द्रले बाल चिकित्सा सेवा उपलब्ध गराउन सकिने अनुमान छ। यसका साथै आधारभूत

छ। वाङ यीले भन्नुभयो कि नयाँ दिल्लीमा 24 घण्टा नबित्दै राष्ट्राध्यक्ष श्री लगभग 10 वटा गतिविधिमा सहभागी हुनुभयो र ब्रिक्स देशहरूका नेताहरूसँग विकास योजना, सहकार्यको नयाँ अवसर सम्बन्धमा एक आपसमा आदान प्रदान गर्नुभयो। यसका साथै उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गहन रूपमा वार्ता गर्नुभयो, जसले चीन भारतको सम्बन्धको विकासको दिशा पुष्टि भएको छ। वाङ यीले व्यक्त गर्नुभयो कि सो भ्रमण व्यावहारिक र प्रभावकारी भएको छ, लक्ष्य स्पष्ट छ र उपलब्धि प्रशस्त रहेको छ। यसले पूर्ण सफलता प्राप्त गर्दै 3 वटा रणनीतिक लक्ष्यहरू साकार गरेको छ। पहिलो लक्ष्य ब्रिक्स बीचको सहकार्यलाई प्रभावकारी बनाउने हो। अर्को वर्षमा ब्रिक्सलाई 4थो चिनिया वर्ष स्वागत गर्नेछ। चीनले फेरि अध्यक्ष राष्ट्रको जिम्मेवारी सम्हाल्नेछ। दोस्रो लक्ष्य ग्लोबल साउथमा शक्ति थप्ने हो। चीन ग्लोबल साउथसँग जोडिरहेको छ। चिनिया शैलीको आधुनिकीकरण मार्फत ग्लोबल साउथको आधुनिकीकरणको प्रवृत्तिका लागि मदत गर्दै मानव जातिको साझा भविष्य भएको समुदायलाई हातमा हात मिलाएर निर्माण गरिरहेको छ। तेस्रो लक्ष्य चीन र भारत बीचको सम्बन्धको विकासको दिशा पुष्टि गर्ने हो। दुवै देशका नेताहरूले विकासलाई केन्द्रको रूपमा मानेर मैत्रीपूर्ण आदान प्रदान र एक आपसमा लाभ पुर्याउने सहकार्यलाई सुदृढ पार्दै दुवै देशका जनता बीचको पारस्परिक बुझाई बढ़ाउने पक्षमा सहमति जनाउनुभयो, जसबाट दुई देश बीचको सम्बन्धको आधार बलियो बन्नेछ। सेप्टेम्बर 12मा बेजिङ सियोङआन एक्सप्रेस वेले आधिकारिक रूपमा पूर्ण लाइन परीक्षण सञ्चालन शुरू गर्यो। बेजिङ सियोङआन 1 घण्टा महानगरीय क्षेत्रको एक ऐतिहासिक परियोजनाको रूपमा सम्पूर्ण लाइनको परीक्षण सञ्चालनले बेजिङ सियोङआन एक्सप्रेस लाइन र बेजिङ सबवे ड्याक्सिङ एयरपोर्ट लाइनको एकीकृत सञ्चालनतर्फ एक महत्वपूर्ण कदमलाई चिन्ह लगाउँछ, जसले रेल आधारित बेजिङ थ्यान्चिन हपेई क्षेत्रलाई अझ घनत्व दिन्छ। त्यस समयमा सियोङआनबाट तासिङ एयरपोर्टसम्म आधा घण्टामा र बेजिङको लिजसम्म 1 घण्टामा यात्रा वास्तविकतामा परिणत हुने गर्छ, जसले बेजिङ र सियोङआनको एकीकरणलाई गति दिनेछ। अगस्त 22 तारीकदेखि 26 तारीकसम्म दोस्रो विश्व मानवाकार रोबोट खेलकुद प्रतियोगिता पैचिङको राष्ट्रिय स्पीड स्केटिङ हल आइसरिबनमा आयोजना भएको थियो, जहाँ 16 देशका 666 टोलीका 2000 भन्दा बढ़ी मानवाकार रोबोटहरूले 51 वटा खेलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अवधिमा थ्यानकोङ अल्ट्रा मानवाकार रोबोटले 100 मिटर दौड़को समूह प्रतियोगितामा 9.39 सेकेण्ड समयमा पूरा गर्दै जमैकाका प्रसिद्ध खेलाड़ी बोल्टले कायम राखेको मानव विश्व कीर्तिमान तोडेको छ। पछिल्ला दिनहरूमा विभिन्न देशका मीडियाले यो मानवाकार रोबोट खेलकुद प्रतियोगिताको निरन्तर रिपोर्टिङ गरिरहेका छन् र चिनिया रोबोटहरूको असाधारण गति तथा औद्योगिक लाभहरू विभिन्न देशका सामाजिक सञ्जालको ट्रेण्डिङमा बारम्बार देखिएका छन्। युनाइटेड अरब इमिरेट्सको मीडिया भोइस अफ यूएईले चिनिया मानवाकार रोबोटले बोल्टको 100 मिटरको विश्व कीर्तिमान तोड्यो शीर्षकमा रिपोर्ट गरेको छ। यसका अनुसार पैचिङ मानवाकार रोबोट प्रवर्तन केन्द्रद्वारा उत्पादित थ्यानकोङ अल्ट्रा रोबोटले 100 मिटर समूहको योग्यता परीक्षामा 9.39 सेकेण्डको समय हासिल गरेको छ, जसले बोल्टले सन् 2009मा बनाएको 9.58 सेकेण्डको मानव विश्व कीर्तिमानलाई उछिनेको छ। रिपोर्टमा उल्लेख छ कि गत वर्ष च्याम्पियन बन्दा थ्यानकोङ अल्ट्रा रोबोटको समय 21.50 सेकेण्ड थियो। एक वर्षको छोटो अवधिमा यति ठूलो सुधार आएकोले रोबोटको गतिशीलता र इन्जिनियरिङ क्षेत्रमा चीनको ठूलो सफलता देखाउँछ। लेखको विश्लेषणका अनुसार चीनले मानवाकार रोबोटलाई मुख्य रणनीतिक उद्योगको रूपमा लिइरहेको छ र कृत्रिम बुद्धिमत्ता प्रविधिलाई उत्पादन क्षेत्र, रसद उद्योग तथा उपभोक्ता बजारमा समावेश गरिसकेको छ। पाकिस्तानको मीडिया इण्डिपेण्डेण्ट डेलीले नवप्रवर्धनको गतिले चीनलाई विश्वको मानवाकार रोबोट उत्पादनमा अग्रणी बनाउँछ शीर्षकमा पैचिङमा क्रमशः आयोजित 2026 विश्व रोबोट सम्मेलन र दोस्रो विश्व मानवाकार रोबोट खेलकुद प्रतियोगिताको रिपोर्ट गरेको छ।
लेखमा सम्मेलनको आधिकारिक तथ्याङ्क उद्धृत गर्दै उल्लेख गरिएको छ कि यस वर्षको पूर्वार्धमा चिनिया मानवाकार रोबोटको निर्यात मात्रा 40,000 भन्दा बढ़ी पुगेको छ, जुन विश्वको कुल निर्यात मात्राको 97% हो।

0: यो सानो परिमाणको उत्पादनबाट ठूलो मात्रामा व्यावहारिक प्रयोगतर्फ द्रुत गतिमा अघि बढ़िरहेको छ। लेखमा अन्तर्राष्ट्रिय संघ युनियन अफ मेकानिजम एण्ड मेसिन साइन्सेसका अध्यक्ष आन्द्रेस कन्सेमेटीको भनाई उद्धृत गरिएको छ कि चिनिया मानवाकार रोबोटको प्राविधिक नवप्रवर्धन अतुलनीय छ। यी रोबोटहरू औद्योगिक उत्पादन, घरेलु वृद्ध सेवा, आपतकालीन सुरक्षा तथा सार्वजनिक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। सेप्टेम्बर 17 साँझ सांघाईको प्रसिद्ध वन क्षेत्रमा 37 सांघाई पर्यटन महोत्सव भव्य परेडका साथ शुरू भएको छ। स्वदेश तथा विदेशका पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले आयोजित यस भव्य सांस्कृतिक एवं पर्यटकीय कार्यक्रममा 21 आकर्षक विषयगत फ्लोटहरू अर्थात झाँकी र 21 स्वदेशी तथा अन्तर्राष्ट्रिय कला टोलीहरूले आफ्नो प्रस्तुति दिएका थिए। रंगीन झाँकी र विविध सांस्कृतिक प्रदर्शनले वन क्षेत्रलाई उत्सवमय बनाएको थियो। यस महोत्सवले चीनको समृद्ध संस्कृति र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
1: श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौ। आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं। हवस् त, आजका लागि भने कार्यक्रम यति नै। अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुनेछौ। तबसम्मका लागि सहकर्मी मल्लिका थापा सहित म प्रस्तुता मीरा साउत बिदा हुन्छु। नमस्कार।

0: Capital FM 92.4 Saint Person to Use.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ.
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
2: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 934।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी 3 चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
3: Four megahertz.

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौं। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 8 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
3: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट

0: 33।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
3: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512 40 934।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Four megahertz.

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 9 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: प्रिभेन्सन इज बेटर देन क्योर, यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
8: Four megahertz.

0: तोय खुयु धन्न बेलामा पासाङ भान्जाले खबर गरेर मात्रै नत्र त यो समाजमा हाम्रो नाकै काटिन्थ्यो।
1: अब त त्यसले पनि बिर्सिसक्यो होला, हाम्रो छोरीले पनि बिर्सिसक्यो।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय

0: र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200772, 5200772। High face. Be prepared. Safety first.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: क्यापिटल FM 92.4, सेन्ट पर्सन टु युज।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।
3: तपाईले के भाछ आज बोली? किन के

0: जहाँ जहिले पनि हामी हतार हुन्छौँ। हामी आफ्नो सामानको सुरक्षा आफै पनि गर्न सक्छौँ नि, होइन र?
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 10 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्तुत टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ.
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ. मोबाइल 98512 40934.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु यु।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेद।

0: नारायणगढले भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना लाउँछ दिखाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
3: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले

0: लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: Sample Samuel 92.4 MHz.

0: 92.4 megahertz. Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 मेगाहर्ज।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 11 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: प्रस्तुतिहरू तथा गीत संगीतका साथमा आजको 18 घण्टाको नियमित प्रसारण यही समाप्त हुन्छ।
1: भोलि बिहान 5 बजेदेखि राति 11 बजेसम्म हाम्रा नियमित प्रस्तुतिहरूका साथमा यहाँहरूको सेवामा पुनः उपस्थित हुने नै छौ।
0: यहाँहरूको जीवन सुखमय बनोस्।

0: सार्वजनिक स्थानमा सबैको बराबर अधिकार हुन्छ। त्यसैले विचार गरौं, तपाईँले गरेको धुम्रपान र मद्यपानले कतै अरूलाई त असर पुगेको छैन?
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: इट्स 5 एएम।
4: दिस टाइम चेक इज ब्रॉट टू यू बाय हाई फेस। बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: Sample 7 92.4 megahertz.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
3: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडी बुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ

0: नै खुब समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना लाउँछ दिखाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
3: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।